0: र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
0: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले 3 वटै ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यानपावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 वटा म्यानपावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समयसीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाइ छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यान पावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत जनाएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो।
2: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको हो। कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानेपाको प्रांगणमा विभिन्न क्षेत्रका 90 भन्दा बढ़ी स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ्ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।
1: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1,87 अर्ब रूपैयाँ पुगेको छ।
2: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गतेपछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दुभन्दा तल झरेको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन् सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्
4: अब खेल र खेलाड़ीको प्रसंग अस्ट्रेलियामा भएको टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो
3: अब विचार विश्लेषणको पालो विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ मन्त्रालय र बजेट शुरूआत मात्र हुन् वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ
4: त्यसै गरी आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ किसान बाँचे मात्रै कृषि बाँच्छ कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनु पर्छ यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ सम्भवतः यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ आजको कारोबार दैनिकमा छापिएको छ
3: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
5: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 9 गते मंगलबार, सन् 2026 अगस्त 25 तारीक साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सप्तरीको अपन एफएम 104.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
0: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीए को पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
1: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत तीन तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड।
3: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
0: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
1: र टप इन टी20 क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ
2: फोन नम्बर 01-5670-924 5670-925
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
6: काया कैरनमा अब खबरको सिलसिला गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन् कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सविता गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो नेपालको अपराध पीड़ित संरक्षण ऐन 75 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर बलात्कारको घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन बनेको पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन् 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ पछिल्लो 5 वर्षको अपराध तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कार घटनाबाट पीड़ित भएका छन् यो कुल घटनाको 63.72% हो बलात्कारपछि कतिपयको हत्या भएको छ बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
7: 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाईमा छन् पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन् नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्शन सम्झौता गरेका 54 आयोजनाका 4966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो। तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन। 4 दिनभित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
6: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाण्डुको भिरकुटी मण्डपमा नाडा अटोसो 2026 आजदेखि शुरू हुँदैछ। 18 संस्करणको नाडा अटोसोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका 2 र 4 पाङ्रे नयाँ ब्राण्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटोसो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डन जुब्ली पनि अटोसोमा सेलिब्रेशन गरिदैछ।
7: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यानपावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले एफडब्ल्यूसीएमएसबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यानपावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यानपावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यानपावर कम्पनी मध्ये 25 मात्रै एफडब्ल्यूसीएमएसमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड़ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
6: काया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
11: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: एनबीएल अटो लोन,
13: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्। NBL अटो लोन,
13: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क, 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भने सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त, इन्डस्ट्री सर्च गर्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई, त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको।
4: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा, तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलोटिङ थियो, तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिप मेला थर्डमा चाहिँ स्पेसिफिक तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला, मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो क्या, 390 घन्टा जानु परेन क्या, सम्पूर्ण सिक्नु परेन, किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्छ हामी काम गर्छ, बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दक्ष जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ, सर्टेन पिरियड कुनै एक घन्टाको नै होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या।
4: 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, एक महिना तालिम दिन्छ, घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो, जस्तो स्किल जनशक्ति खोजेको, त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ?
3: स्किलमा तिनवटा कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि, एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्टिस हुनु पर्यो?
4: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ,
3: यहाँ कस्तो खाले त इन्डस्ट्री के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमाण्डमा छ, 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ।
4: 2081 81 82 82 रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
3: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ। तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङ लाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ? अहिलेको समयमा
3: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने संघबाट संघको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभल आउने हो नि त,

0: फाइनल देखिँदैन क्या, मतलब सँगले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानियोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ तर त्यो एकजुट देखिँदैन क्या। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
1: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग सिपमेलाको वर्तमान अवस्था, प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू भएको छ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ। किसानको बगैँचामै पुगेर दुईवटा सहकारीले स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुद्देश्यीय सहकारी र पञ्चेश्वर बहुद्देश्यीय सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: कृषि मन्त्र नार्कसँग
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
2: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर बढ़दो तापक्रम घट्दो हिमपात तीव्र गतिमा भइरहेको हिमनदीको क्षय अत्यधिक मनसूनी बाढ़ी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकोश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोडले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात तीव्र मनसूनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकोश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025 यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोडका महानिर्देशक पेमा ग्याम्स्लोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
4: अब विदेशको खबर फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजुरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
5: अब खेल सम्बन्धी खबर नेपाल एले अस्ट्रेलियाको टप एन टी20 सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकेडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11ले 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
4: अब केही खबर संक्षेपमा गैराती कर्णाली गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाहाटीमा 71 मिलिमिटर लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्।
4: काया कैरनमा अब पालो उखानको
5: छाता ओढ्नु घाममा हीरा फोड्नु काममा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
5: बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
4: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै
5: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड़।
4: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
5: र टप इन T20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकट गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाड़ी होइन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
4: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छु यसले।
5: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाई यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा नीति विपरीत मन्त्री थप्ने प्रयास असफल। प्रदेश प्रमुखको अडानपछि हिमालयका भूषाललाई हटाइयो। 9 सदस्यीय मन्त्री परिषदको कार्य विभाजन आज बुटवलमा शपथ ग्रहण। एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण। अब इजाजत र नवीकरण प्रदेश पार्टी हुने। कृष्णनगर फन्सारमा आयात बढ्दो निर्यात घट्दो व्यापार असन्तुलन चुलियो। खाद्य सुरक्षा परियोजनाले सीमान्तकृत समुदायमा सकारात्मक परिवर्तन ल्याएको उपाध्यक्ष चौधरीको भनाई। उपलब्धिलाई संस्थागत गर्दै निरन्तरता दिनुपर्नेमा जोड। चाडपर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन कपिलवस्तु प्रशासनको आग्रह। डीजे तथा अत्याधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न अनुरोध। र कपिलवस्तुमा अवैध 70 बुरा यूरिया मल बरामद। आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइयो। बर्दियामा 50 बुरा तर्ज पूजाको बिउ प्रहरीको नियन्त्रणमा।
1: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार। समय बिहान ठिक 11 बजे। स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
2: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले शपथका लागि बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा 3 दिन अघि पत्र पठाए पनि प्रदेश प्रमुख कृष्ण बहादुर खर्तीले मन्त्रीको संख्या कारण विपरीत भएको भन्दै शपथ रोकेपछि अन्तिममा सरकार संख्या घटाउन बाध्य भएको छ। एक सामग्री।
4: लुम्बिनी प्रदेश सरकारले शपथका लागि बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा 3 दिन अघि पत्र पठाए पनि प्रदेश प्रमुख कृष्ण बहादुर खर्तीले मन्त्रीको संख्या कानून विपरीत भएको भन्दै शपथ रोकेपछि अन्तिममा सरकार संख्या घटाउन बाध्य भएको छ। प्रदेश सभाबाट आफैले पारित गरेको नीति तथा कार्यक्रम विपरीत सरकारले मन्त्रीको संख्या बढाएपछि प्रदेश प्रमुख खर्तीले कार्यान्वयनमा ढिलाइ गर्नुभएको हो। 3 दिन अघि सरकारले नेकपाका 3 मन्त्रीको शपथ र मुख्यमन्त्री सहित 10 जना मन्त्रीको जिम्मेवारी सहितको सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। मन्त्री नियुक्तिको विषयमा सत्तारूढ दलभित्रै विवाद रहेकाले एमाले र नेकपाका नेताहरू छिटो शपथ गराउन चाहन्थे, तर प्रदेश प्रमुख घर्तीले अडान लिएपछि अन्तत सरकार सूची सच्याउन बाध्य भएको हो। पहिले पठाइएको पत्रमा एमालेबाट मन्त्री बन्नुभएका दिल्लीराज भूषाललाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी बिना विभागीयमा राखिएको थियो तर पछिल्लो पत्रमा उहाँको नाम हटाइएको छ। यसअघि सरकारले पठाएको पहिलो पत्रलाई गोप्य राखिए पनि संचार माध्यममा सार्वजनिक भइसकेको थियो। एमालेका एक प्रदेशसभा सदस्यले भने यसअघि कांग्रेस नेतृत्वको सरकारमा 12 जना मन्त्री हुँदा सहजै शपथ गराउने प्रदेश प्रमुखले अहिले कांग्रेसकै सल्लाहमा ढिलाइ गरेको आरोप लगाएका छन्। उता कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले नीति तथा कार्यक्रम विपरीत मन्त्री संख्या बढ़ाइएको भन्दै प्रदेश सभामा यसको विरोध गरेका थिए। प्रदेश सभामा यसको विरोध गर्नुभएको थियो। यसअघि एमाले र कांग्रेस नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्री सहित 8 वटा मात्रै मन्त्रालय रहने उल्लेख गरिएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो पत्र मार्फत नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गरेको उहाँको सचिवालयले जनाएको छ। नेकपाबाट 3 जना नयाँ मन्त्री नियुक्ति गरी मन्त्री परिषद पुनर्गठन गर्न सिफारिश गरिएको हो। नयाँ नियुक्त हुनुभएका दिपेन्द्र कुमार पुनले सरकारमा पार्टीको नेतृत्व गर्दै दोस्रो वरियतामा रहनुहुनेछ। उहाँलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण मंगलबार दिउँसो 3:25 बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ। नेकपाका मन्त्री थपिएसँगै एमालेका मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर भएको छ। नयाँ कार्य विभाजन अनुसार तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन, रामदी प्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा सिंचाई तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्नुभएका रामजी प्रसाद घिमिरे अब सामाजिक विकास मन्त्री बन्नुहुनेछ भने कृषिको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीले वन मन्त्रालय सम्हाल्नुहुनेछ। सामाजिक विकास मन्त्री रहनुभएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास मन्त्रालयमा पठाइएको छ। लुम्बिनी सरकारमा अब एमालेबाट मुख्यमन्त्री सहित 4, नेकपाबाट 3 र जसपा नेपालबाट 2 जना मन्त्री रहनेछन्। नयाँ मन्त्रीका विषयमा नेकपा र जसपा भित्र पनि विवाद कायमै छ। नेकपामा साविकको नाउपा र नेकपा यसबाट आएका सांसदहरूले आफूहरूलाई पाखा लगाएर मन्त्री छानिएको भन्दै विरोध गरेका छन्। नाउपाबाट आएका 2 सांसदले विपक्षीय बेन्च माग गर्दै प्रदेश सभामा पत्रचार गरेका छन्। उता 5 सांसद रहेको जसपा नेपालका दल नेता सन्तोष पाण्डेले पार्टी केन्द्रको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै केन्द्रले स्पष्टीकरण सोधेको छ। सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चाले पनि आफू सरकारमा नजाने प्रष्ट पारेको छ।
0: लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केवल टेलिभिजनका सकल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ। नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको माग अनुसार 100 वाट भन्दा माथि 1000 वाट सम्मका एफएम रेडियो तथा केवलमा आधारित टेलिभिजन प्रसारण इजाजत पत्र प्राप्त संस्थाहरू का सकल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो। सूचना तथा प्रसारण विभागले भदौ 5 गतेको निर्णय अनुसार एफएम रेडियो 65 वटा र केवल टेलिभिजन 18 वटाको सकल फाइल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयमा पठाएको हो। ती फाइल मन्त्रालयमा भदौ 8 गते दर्ता भएको आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयका सचिव वर्तमहरी पाण्डेले जानकारी दिनुभएको छ। नेपालको संविधानको अनुसूची 6 मा रेडियो एफएम र टेलिभिजन सञ्चालन प्रदेशको अधिकार सूचीमा राखिएको छ। सही संवैधानिक अधिकार र कार्य विस्तृतीकरणका प्रतिवेदनका आधारमा लुम्बिनी प्रदेश सरकारले संचार माध्यम ऐन 2079 र प्रदेश प्रसारण नियमावली 2076 कार्यान्वयनमा ल्याएको छ। प्रदेश सरकारको माग अनुसार संघीय सरकार अन्तर्गत रहेको सूचना तथा प्रसारण विभागले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने संचार माध्यमका फाइल हस्तान्तरण गरेको हो। यससँगै लुम्बिनी प्रदेशभित्र संचालनमा रहेका सम्बन्धित एफएम रेडियो तथा केवल टेलिभिजनको इजाजत नवीकरण संचालन नियमन तथा अनुगमन सम्बन्धी काम प्रदेशबाटै गर्ने बाटो खुलेको छ। फाइल प्रदेशमा आएपछि अब लुम्बिनी प्रदेशका एफएम रेडियो र केवल टेलिभिजन संचालकले इजाजत नवीकरणका लागि काठमाडौँ स्थित सूचना तथा प्रसारण विभाग धाउनुपर्ने बाध्यता हट्ने भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकाका एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर 5 अध्यक्ष अनवर मोहम्मद मुसलमानले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सदस्यता लिएपछि स्थानीय राजनीतिक वृत्तमा विवाद चुलिएको छ। दुवैले भदौ 5 रासपाको सदस्यता लिएको सार्वजनिक विवरण उल्लेख भएको छ। सदस्यता लिएको विषय सार्वजनिक भएपछि रासपाको विजयनगर समितिमा सदस्यता प्रक्रियाको गोपनीयता र प्रक्रियाबारे प्रश्न उठेको छ। सामाजिक सञ्जालमा विजयनगरका सभापति लोकेश थापाले सदस्यता दिलाउँदा विजयनगर समितिसँग कसैले सल्लाह नगरेको र गोपनीयता भंग कसले गरेको भन्ने जानकारी नभएको भन्दै घटनाको सूक्ष्म छानबिन गरी दोषीमाथि कार्यवाही हुने बताइएको छ। कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट आयात निरन्तर बढ़दै गएको छ भने निर्यात भने घट्ने क्रममा देखिएको छ। आर्थिक वर्ष 2082-83 भारतबाट प्रमुख 10 वस्तु 16.5 करोड़ 40,64,000 रूपियाँ बराबरको आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यिनै प्रमुख वस्तुको आयात 13,36,98,00,000 रूपियाँ बराबरको थियो। भन्सारका सूचना अधिकारी सम्यक कुमार कडक अनुसार कृष्ण नगर नाकाबाट वर्षेनी आयात बढ़दै गएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी 3,62,52,00,000 रूपियाँ बराबरको शुद्ध फलाम आयात भएको थियो। यस्तै 3,35,35,00,000 कैला 2,84,92,00,000 चामल तथा 3,47,25,00,000 बराबरको माल्टा बियरका बोतल तथा बीरको आयात भएको भन्सार कार्यालयले जनाएको छ। यसै गरी 91,42,00,000 बदाम 61,28,00,000 आल्मुनियम कन्टेनर 57,28,00,000 गहुँ 63,67,00,000 एटीएफ तथा करिब 46,00,000 फलामे ताउ आयात भएको छ। आयात बढ़िरहेका बेला कृष्णनगर नाकाबाट भारततर्फ हुने निर्यात भने घटेको छ। आर्थिक वर्ष 2082-83 प्रमुख 10 वस्तु गरी 1,85,52,00,000 बराबरका वस्तु भारत निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षमा 2,36,51,00,000 बराबरका वस्तु निर्यात भएकोमा चालू वर्षमा 50,00,000,000 निर्यात खटेको हो। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी 82,74,00,000 बराबरको प्लाइवुड भारत निर्यात भएको थियो। यस्तै 52,00,000,000 खैरो सिमेन्ट 22,55,00,000 खोटो रोजिन 8,33,00,000 सिमेन्ट क्लिंकर 5,22,00,000 एसेन्सियल आयल र 5,00,000,000 तारपिन तेल भारत पठाइएको भन्सार कार्यालयले जनाएको छ। कृष्णनगर भन्सार नाकाबाट आयात बढ़दै जाँदा निर्यातमा आएको गिरावटले नेपालको भारतसँगको व्यापारमा असन्तुलन अझ फराकिलो हुँदै गएको देखाएको छ। आयातित वस्तुको मात्रा र मूल्य बढ़िरहँदा स्वदेशी उत्पादन तथा निर्यातजन्य वस्तुको विस्तार भने अपेक्षाकृत कमजोर देखिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने विभिन्न चाडपर्व तथा धार्मिक गतिविधि शान्तिपूर्ण मर्यादित र सौहार्दपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै जिल्लाको धार्मिक सांस्कृतिक तथा सामाजिक विविधतालाई ध्यानमा राखी चाडपर्व तथा धार्मिक गतिविधि शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको कर्तव्य र दायित्व भएको जनाएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डीजे लाउडस्पिकर अत्याधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न तथा नगराउन प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा खाद्य सुरक्षा सामुदायिक रूपान्तरणका लागि पैरवी परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न भएको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा अधेरी हिलफेको सहयोगमा सञ्चालन गरिएको परियोजनाको सामाजिक परीक्षण गरिएको हो। सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले परियोजनाबाट भएका उपलब्धिलाई संस्थागत गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ। उहाँले समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। तपाईले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब 4.5 लाख रूपियाँ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाबाट खटिएको टोलीले शिवराज नगरपालिका एक वनकसवा क्षेत्रबाट भारतीय यूरिया मल 70 बुरा र लेडीज सुट 226 पीस बरामद गरेको हो। बर्दियामा 50 बुरा तरबुजाको बिउ बरामद गरिएको छ। बडिया ताल गाउँपालिका 2 फुटाहामा लुकाई छिपाई राखिएको तरबुजाको बर्दियामा प्रहरीले 10 लाख बराबरको तरबुजाको बिउ फेला पारेको छ। बाटोको छेउमा खरबुजाको बिउमा बिउ लुकाई राखिएको गोप्य सूचनाका आधारमा तरबुजाको बिउ फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी वीरेन्द्र बहादुर बोहराले जानकारी दिनुभएको छ। गुल्मीमा भीड़बाट लड़ेर एक पुरूषको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 4 जोखुम स्थित पाङ खर्कका अन्दाजी 65 वर्षीय फटिक बहादुर पुनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरीकारले गुल्मीले जनाएको छ। जिल्ला प्रहरीकारले गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी विजेन्द्र वीर विश्वकर्माका अनुसार सोमबार बिहान करिब 7 बजेको समयमा जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरिटो बाटोमा खसेर मृत्यु भएको छ। बारामा एक बालिकाको हत्या बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवरले किशोर ले बयान दिइरहेको भिडियो खिच्ने एकजना हवलदारलाई नियन्त्रणमा लिएको छ। भिडियो खिच्ने एकजना प्रहरी हवलदारलाई पक्राउ गरिएको छ। अन्य 4 जना अनुसन्धानको घेरामा परेका छन्। एसपी कुवरले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्ने र शेयर गर्नेहरूमाथि अनुसन्धान भइरहेको बताउनु भएको छ। बाढ़ी डुबान नदी कटान र आगलागी जस्ता विपदको उच्च जोखिममा रहेको बाँकेको राप्ती सुनारी गाउँपालिकाले सम्भावित विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्व तयारी र प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। हरेक वर्ष वर्षायाममा राप्ती नदी तथा विभिन्न कहरी खोलामा आउने बाढ़ीका कारण गाउँ पालिकाका बस्ती खेतीयोग्य जमीन र सार्वजनिक संरचना जोखिममा पर्दै आएका छन्। यी अवस्थालाई ध्यानमा राखेर उद्धार राहत स्वास्थ्य सेवा सुरक्षित आश्रय र निकायगत समन्वयलाई केन्द्रमा राखेर तयारी गरिएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिनुभएको छ। भारतको महाराष्ट्र स्थित अमरावती अस्पतालमा सोमबार एनआईसीयू कक्षमा आगो फैलँदा 3 नवजात शिशुको मृत्यु भएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। यस क्रममा अस्पतालमा रहेका 36 जना शिशुको उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सकुशल रहेको बताइएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। लुम्बिनीमा नीति विपरीत मन्त्री थप्ने प्रयास असफल, प्रदेश प्रमुखको अडानपछि एमालेका फुसाललाई हटाइयो, 9 सदस्यीय मन्त्री परिषदको कार्य विभाजन, आज बुटवलमा शपथ ग्रहण, एफएम केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण, अब इजाजत र नवीकरण प्रदेशबाटै हुने, कृष्णनगर भन्सारमा आयात बढ़दो निर्यात खर्दो, व्यापार असन्तुलन चुलियो, खाद्य सुरक्षा परियोजनाले सीमान्तकृत समुदायमा सकारात्मक परिवर्तन ल्याएको उपाध्यक्ष चौधरीको भनाई, उपलब्धिलाई संस्थागत गर्दै निरन्तरता दिनुपर्नेमा जोड़, चाडपर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन कपिल वस्तु प्रशासनको आग्रह, डीजे तथा अत्याधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न अनुरोध, र कपिल वस्तुमा अवैध 70 बुरा यूरिया मल बरामद, आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइयो, बर्दियामा 50 बुरा तरबुजाको बिउ प्रहरीको नियन्त्रणमा। हवस् त, एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै वेबसाइट www.budawaz.com, हाम्रो पात्रो र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुधावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 13 52 747 र 98 5 76 29 379।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
7: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
8: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
9: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
8: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
9: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला।
8: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
9: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
8: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
10: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
11: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना एस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौली हवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाणगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: हाँ यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो।
0: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बाढगङ्गा 2 पिपरा कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
0: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगङ्गा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98570056249 र 98075718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
2: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुनचाँदी पसल, बाढगङ्गा 4 जितपुर कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हारजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 8 बज्यो।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सुन्नु न
2: भनना भना
1: चाडबाडहरु पनि नजिकै छ। बिहा पार्टीमा जादा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त। हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, सारे तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक श्रीराज कणे।
6: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र।
1: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौरीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौरीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
7: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगङ्गा नगरपालिका 8 जितपुर कपिल वस्तुको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाडगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज
9: यति बेला बिहानको 9 बज्यो
10: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्याण्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लीगमा चेल्सीको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। डाकलाङमा सड़क भाँचिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँचिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिसीबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो। अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अलपत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाडपर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायीको विश्वास छ। इकोमा सड़क खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेश प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी बागमती र गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ। 2081 साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दुई नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। भएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
12: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिकोत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनुभयो। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभएको। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपाभित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित सरकारमा रहेका 3 मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसद मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मे परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुर्नाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 ज्यान गएको छ भने 6 घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यहीँ रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो डिस्को बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालेलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले 5 थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर सेयर सैलुन क्लबलाई 4-1 गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता 5 थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्दर सेयर सैलुनले 55,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 देखि हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरूषतर्फ 32 31 र महिलातर्फ 4 टोली सहभागी थिए। न्यू स्टार बहुद्देश्य कृषक समूहले मेला आयोजना गरेको हो। खेलकै अर्को खबरमा इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले विजय शुरूआत गरेको छ। गैराती भएको खेलमा चेल्सीले फुलमलाई 3-2 हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले एक एक गोल गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गन एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले एक एक गोल फर्काए। जितसँगै चेल्सीले 3 अंक जोड़ेको छ। चार भन्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड़ने सड़क को इको खण्ड झण्डै 1.5 महीनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश को 1-2 ठाउँमा ठूलो वर्षा को संभावना। किसानलाई तत्काल दूध को बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो शो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि बारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
8: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
9: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
8: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
9: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
8: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी र 24 घण्टा फार्मेसी सेवा।
9: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
8: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683702060।
9: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98573-29379।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू

0: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: 아유.
1: कता हो काका लखर लखर गर्दै
0: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
0: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 54 004

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
0: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा 1 बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443066।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बाणगंगा 4, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला,
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला बिहानको 10 बज्यो।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन है।
1: युनाइटेड अस्पताल बाढ़गंगा साथ ठाकुरापुर कपिल वस्तु में बिरामी का लागी थप नया सुविधा
2: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
1: हाड जोड़नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड़नी संबंधी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिला को नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्या को उपचार बाजोपन पाठ्यघर को क्यान्सर को जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टर को सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-570-51-713 सञ्चालक गिरिराज गणेश।

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड।

0: कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौली हवा रोड, कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575 5138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेज बैंक नजिकै।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली बाढगंगा एक बैरिया कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
6: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
2: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाली पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98570-56249 र 98075-18346। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
6: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल बाढगंगा 4 जितपुर कपिल वस्तु।
6: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570-31569। अर्जुन खाती, सम्पर्क नम्बर 98570-78473।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 11 बज्यो।
2: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर। न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने। 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम। न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ। न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
9: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
6: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
6: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
10: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला खै? मेसै पाइएन।
11: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
2: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गुरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
11: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
2: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97-6-27-86-341।
12: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
14: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिंग का सामान धारा का आइटम अंतरराष्ट्रीय ब्रांड का छत सीमेंट पानी टैंकी कम्बट सीट मार्बल सोमानी कंपनी का ट्रायल होलसेल तथा फुटकर मूल्य में बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने हरेक सामान फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
14: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज घले।
16: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
16: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
16: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
1: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: दाजु हाम्रो हुनेले भौजीले तपाईँलाई बाल मतलबै दिँदैन नि।
1: जहिले पनि बारीको फुल टिपेर केटी पटिन्छ
2: अनि के भन्छौ, चन्द्रमाबाट फुल टिपेर लिएर दिन सक्दैन होला हाम्रो हिरोले?
3: चन्द्रमाबाट फुल ल्याउन नसके पनि फुलै फुलले भरिएको फुलबुट्टी चुली लिएर दिउँला नि।
0: त्यो फुलबुट्टी चोली चाहिँ भोलि दिनु ऊ पऱ्यो भने त भाउजाउँदो रहेछ।

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिलवस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: कैश पिता ले ली थे
1: एंसल पैक किन ली थे
2: जैया फैन जहाँ फैन पैक खरीद करी ओपी प्रतिशत कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पिता ले ली थे कैश पिता ले ली थे
2: एंसल पैक किन ली थे सर लागू हुई एंसल नेपाल के लग
3: लाओ ना सुन ना कोई सा और बड़े लाओ ना कोई सा मने मेरे साथ में सर पुलिस हो गया
4: क्यों बोल रही नहीं सबै कराएको
3: हो नहीं हो
4: लाओ ना अरे ये भूमा को क्यों भूमा लड़ी रहेगो
3: सुन ना सारे हमें बीच जंगल में घास करने आएगा दियो मेरे साथ में सर पुलिस हो गया लाओ ना क्या करने हो ना लाओ ना इसलिए छिट्टे उपकार चंद्र पुरे होने को आई हूँ जो लाओ ना दाई क्या करने हो ना लाओ ना
4: ओहो ये तो बेला ना एम्बुलेंस सार पांगे मोटर ने खोजे ना कुरियर बस उदय ना ये नजीक को बस्ती में मेरे एकजना मोटरसाइकिल वाला साथी था फोन करी हाले सब नातिकन साथी ध्यान दिन है
3: हेलो
4: मुकेश तुरंत तिमी मोटरसाइकिल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् बहिनी सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
3: हुन्छ दाई कत्रो बोल्नु गर्नुभयो जाउँ छिटो जाउँ
5: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-5200-4
2: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर
3: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट
2: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक
3: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
2: ओपिडी प्रसूति तथा स्त्री रोग हाड जोड्नी नाक कान घाँटी बाल रोग छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ
3: एकै छट मुनि अत्याधुनिक कलर डप्लर अल्ट्रासाउन्ड डिजिटल एक्सरे ईसीजी र 24 घण्टा फार्मेसी सेवा
2: ढिला नगरी आजै सम्पर्क गरौ यो विशेष अवसरको फाइदा उठाउ
3: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चौक थप जानकारीका लागि सम्पर्क नम्बर 9174-88868 र 9763-70260
2: लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
4: फिजियोथेरापी विशेषज्ञ सेवा
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 0175316041 र 5350641

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
5: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएसडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ट पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, संचालक गिरिराज कहे।
9: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका चार जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 35 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको व्यवहारा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने मिति 2083 भदौ 14 गते आइतबार। समय बिहान ठिक 11 बजे। स्थान पंजाबी तड़का एण्ड पार्टी प्यालेस बाडंगा नगरपालिका चार ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिवा रोड। अनुरोधक गोमापन्थी पौडेल। व्यवस्थापक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तु।
10: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
10: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
10: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

0: हुने पाइपहरूमा चिया लाग्ने र चुहिने समस्याको समाधान।
1: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगंगा नगरपालिका चार जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 35 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको व्यवहारा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने मिति 2083 भदौ 14 गते आइतबार। समय बिहान ठिक 11 बजे। स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस, बाढंगा नगरपालिका, चार ठाकुरापुर, कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिवा रोड, अनुरोधक गोमापन्थी पौडेल, व्यवस्थापक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपिलवस्तु।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हे भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
6: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
8: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
8: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49-750 र 98-73-1-30-393।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: सुन्नु न
3: भन न भन
2: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहवा रोड पश्चिम पट्टी एमसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बी मोबाइल 98215 90 00 95 98 75 56 0 95 र 98 174 52 311

0: शरीर कमजोर भएछ टाउको पनि दुखेछ कहाँ जाने होला
1: चिन्ता लिनु पर्दैन ढिला नगरी गुणस्तरीय स्वास्थ्य सेवा दिने थुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र अत्याधुनिक ल्याब सेवा उपलब्ध छ नि
0: अनि ल्याब टेस्ट पनि हुन्छ
1: किन नहुने हो र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
0: अनि थप विशेष सुविधा के
1: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
2: लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
3: 97683 70260
2: र 98174 86 888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्पी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
5: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
5: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
5: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
5: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
4: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683-70260।
5: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने। 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
6: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
4: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 53 7 47 र 98 5 76 29 379।

0: पेंसिल पैक किन लीजिए जहिया फेन जहां फेन पैक खरीद करी तो 20% कम कैश फिर तक एंसिल ऐप में क्लेम करी
1: कैश फिर तक ले लीजिए
0: एंसिल पैक किन लीजिए शर्त लागू हुई एंसिल नेपाल के लग
2: सुन्नु ना
3: भना ना भना
2: चाडबाडहरु पनि नजिकै छ बिहा पार्टी मा जादा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शीला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जान्न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शीला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90095 98575 56095 र 98174 52311
4: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
5: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नबरु
4: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
5: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
4: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
5: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
6: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर बाडगङ्गा एक बैरिया कपिल वस्तु
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाडगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौं नयाँ टिभीएस चढौं
6: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98573-29379।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
5: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
4: 24 घण्टा सेवा उपलब्ध छ
5: नभुल्नु होला विशेषज्ञ टिकट
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बागडङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85526 र 98470-82790।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 13 52 747 र 98 5 76 29 379।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
1: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीले सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
9: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
8: फिजियोथेरापी विशेषज्ञ सेवा,
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570-56249 र 98075-18346।
5: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
6: लुम्बिनी खाती सुन चाँदी पसल, बाडंगा 4 जितपुर कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570-31569। अर्जुन खाती, सम्पर्क नम्बर 98570-78473।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।
2: दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दवाब दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत संचालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्क जन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 मा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आईड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
8: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुटी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसीसी प्रीमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद शहादाता रमलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण संचालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने, अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो, ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै, र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
10: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
11: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
12: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
11: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
12: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
9: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
11: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
5: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
4: हो? दाइ हो।
5: लाउन अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
4: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउन के गर्ने होला? लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्छ। लाउन दाइ, के गर्ने होला? लाउन
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाल्छ। सबै नाचिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाइ, हुन्छ।
5: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो, सबै काम सारेर।
6: हुन्छ, म मोटरसाइकल लिएर आइहाल्छु।
5: सुन्नुहोस् बहिनी,
6: सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
7: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको

0: स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै प्लट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-4-13-52-747 र 98-5-76-29-379।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-57757, 98470-12919।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाडगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर होइन नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर, बाणगङ्गा एक बैरिया कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440066।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाणगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470782790।
8: वार्षिक साधारण सभा सम्बन्धी सूचना, एस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगङ्गा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगङ्गा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलीहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि त

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी

0: हाडजोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
0: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगङ्गा 2 पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगङ्गा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178473।

आयोस। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्व

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
6: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
7: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
8: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
9: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
10: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
9: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
11: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
12: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
13: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
12: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
13: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
14: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
15: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
16: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
17: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
17: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
17: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।

0: Adiós.
1: Namaste. Adam Tabala Lali Sangha Petasau.

0: पत्रिका तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदै भरिलाई।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
1: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश चाहिँ एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खाने कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
9: यो बाइक बिग्रेर हैरानै पार्यो।

0: जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौँ, नयाँ टिभीएस चढौँ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-19-43-064।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: लेता ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहाँ फेन पैक खरीद करी तो 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: यो युनाइटेड हस्पिटल यही नर भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नुहोला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
5: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड अनुरोधक श्री

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पछि बिहिबारका लागि पेशी तोकियो।
1: वयस्क नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
2: पहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौं भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौं।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो, ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
1: र श्रीलंका स्पिनर प्रभात जय सूर्य आईसीसीको कार्यवाहीमा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
5: सुन त, wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेक कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङ अर्थात नियमित बाहेक क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। राष्ट्रपाकी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अदक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
1: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलू श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलू श्रमलाई नियमन र औपचारिकरण गर्न नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाई छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानूनी दायित्वबाट पन्छिन नपिल्ने स्पष्ट पारेको छ।
0: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताए। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीड़ालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यस्तै समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
1: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो पन्ध्रौं महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात पर्सीका लागि पेशी तोकिएको छ। देउबा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुंगो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढ़ाउँदा थप कानूनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउबा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुंगो नलाग्दासम्म दीर्घकालीन महत्वका निर्णय तथा महाधिवेशन जस्तो महत्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढ़ाउन नहुने उनीहरूको भनाई छ। यसअघि देउबा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढकाइरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै पन्ध्रौं महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढ़ेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सालसम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
1: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाड़ी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन, रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिगुडी मण्डलमा आजदेखि शुरू भएको 18 नाडा अटोसो 2026 उद्घाटन समारोहमा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढ़ाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढ़ाउन सके गाड़ी र पाटपूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाई छ। अहिलेसम्म नेपालमा 63,000 भन्दा बढ़ी विद्युतीय गाड़ी नेपाल भित्रिसकेका छन्। झण्डै 2,000 चार्जिङ स्टेशनको सञ्जाल तयार छ। तर विद्युतीय गाड़ीको बढ़दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाड़ीका गरी 53 ब्राण्ड सहभागी छन्। 200 भन्दा बढ़ी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, वन तथा बीमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि शुरू भएको प्रदर्शनी आउँदो भलो 14 गतेसम्म सञ्चालन हुनेछ।
0: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातापानी गाउँपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्ती आएका 27 वर्षका राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक धानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशी पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98578-3990 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ।
14: एनबीएल अटो लोन
15: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
14: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
14: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत गरे।
1: सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेईको संक्रमण तीव्र रूपमा बढ़दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ़न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुछ यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरू मध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा मोरङ लगायतका तराईका जिल्लाहरूमा विशेष गरी कोशी प्रदेश बाढ़ी प्रभावित भएका प्रदेशमा बढ़ी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
2: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्फ्लुएन्जा विरुद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ, त्यही खोप वयस्कलाई पनि दिन मिल्ने खालको खोप हो।
4: कुन कुन जिल्लामा कुन उमेर समूहका लागि दिन लागि हो?
2: गत सालदेखिकै कुरा गरौं, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौं। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथिलाई यो राष्ट्रिय सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब करिब 1,14,000 हामीले खोप लगाएका थियौं। चितवनको माडी त्यसै गरी नै 35 वर्ष भन्दा माथिको सबैले लगायौं र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौं। जहाँ बढी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौ। यसपालि हामीले 9 वटा जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 वटा जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढी आइरहेको छ, झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 वटा जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
4: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 वटा जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
2: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटिन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 महिनामा काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 हप्तामा अलिअलि उसले लड्न थाल्छ। त्यो मेच्योरिटी चाहिँ 1 महिनामा हुन्छ। त्यही भएर 2 हप्तादेखि 1 महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
4: कस्तोले चाहिँ खोप लिन मिल्दैन?
2: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनको लागि सिफारिस गर्दैन। गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ, उहाँहरूलाई अहिले खोप लाउनको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने औषधिहरू खाइराख्नु भएको छ, उहाँहरूलाई यो खोप नलगाउनको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठूलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउन भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ। ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउन मिल्यो।
4: पर्याप्त खोप छ कि छैन यतिखेर?
2: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 महिनाको उमेरमा दिइरहेका छौँ। 12 महिनाको उमेर दिनको लागि 1 वर्षको लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
4: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौ भन्ने केही छ प्रक्षेपण?
2: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाइबाट बच्ने हो, डेङ्गी होस् अथवा जापानिज इन्सेफ्लाइटिस होस् होइन, हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिन, भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: उहाँहरू स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङ सड़क भाषिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाषिएको थियो। सड़क डिभिजन कार्यालयले ट्रयाक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 विषय लिपिङ बस पार्कसम्म गाड़ी आवाजात गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सके लगतै सिंहको सीमा क्षेत्रमा आवाज जावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
1: आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनी वायुको प्रभावका कारण बिहानसम्म देशका धेरैजसो भूभागमा मौसम बदलिरहने र विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङ सहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ़िरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा घिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
0: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै विदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले विदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आपको एकमात्र डीटीएफ सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चश्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भयो।
5: आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा

0: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका तीनजना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कार्यवाहीको तयारी भएको हो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले चार प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कार्यवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित चारजना सांसदलाई पार्टी निर्देशन उल्लंघन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
0: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। छजना सांसदले मुख्यमन्त्री मंगलबहादुर साई विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम नै हुन सकेन। यसरी एमालेसँग भागवण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
1: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड़ किता शेयर 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगत तुलना ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया शहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाइट ट्राफिक ड्यूटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले संचालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेशन सेन्टरका प्रमुख काउ हुईका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाड़ी र ट्राफिक संकेतको उल्लंघन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्यूटिङ प्रणालीको प्रयोग गर्दछ। यी रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हङजुङमा 15 रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाड़ी चलाउने तथा रोकिने, रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मदत गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जय सूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जय सूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आईसीसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अंक दिएको छ। यससँगै जय सूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाड़ी बनेका छन्। यसअघि आईसीसीले भारतका ब्याटर एजस बी जयसवाल

0: श्रीलंका तीव्र गतिका बलर असिता फर्नाण्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नाण्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाड़ी बीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाड़ी अघि बढ़दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलंकाले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो।
1: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी, प्रकोपता रूपमा लिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो, ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
1: र श्रीलंकाका स्पिनर प्रभात जय सूर्य आईसीसीको कार्यवाहीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98575256 र 98075 18346।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना। यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया कपिलवस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-413-52-747 र 98-576-29-379।

0: बुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट सत्ता समीकरण अनुसार लुम्बिनी सरकारमा फेरबदल, लुम्बिनी प्रदेशका 3 नयाँ मन्त्रीले लिए शपथ। लुम्बिनीमा मोटरसाइकल दुर्घटनाको उच्च जोखिम, 5 वर्षमा 2500 भन्दा बढ़ीको मृत्यु, सड़क सुरक्षामा चुनौती। 1501 मोहम्मद जयन्तीको अवसरमा कपिलवस्तुमा निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम, कपिलवस्तु काठ स्थानीय तहले दिए विदा। कपिलवस्तुमा दुई छुट्टा छुट्टै स्थानमा दुईजनाको शव फेला, मृत्युको कारणबारे थप अनुसन्धान जारी। 3,71,00,000 भ्रष्टाचार गरेको आरोप, नापी सर्वेक्षक विरूद्ध मुद्दा दायर। र सड़क अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन कृष्णनगर नगरपालिकाको आग्रह, शिवराजमा एक्सकाभेटर तथा लोडरमा एकै वर्षमा 11,53,000 खर्च, आमदानी शून्य।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
6: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।

0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकेडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारका तीनजना नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगर समक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार फुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसमा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोगबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। प्रदेश प्रमुख घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा हिजो नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको थियो। मन्त्री परिषद पुनर्गठनसँगै तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित चारजना, नेपाली कम्युनिष्ट पार्टीबाट तीनजना र जनता समाजवादी पार्टी नेपालबाट दुईजना मन्त्री रहने गरी भएको सहमति अनुसार मन्त्री परिषद पुनर्गठन गरिएको हो। केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता साझेदारी अघि बढ़ेको हो। लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका 29, नेपाली कांग्रेसका 27, नेपाली कम्युनिष्ट पार्टीका 13, जनता समाजवादी पार्टी नेपालका 5, राष्ट्रिय प्रजातन्त्र पार्टीका 4, जनमत पार्टीका 3, राष्ट्रिय जनमोर्चाका 1 र एकजना स्वतन्त्र गरी 83 जना सदस्य रहेका छन्। लुम्बिनी प्रदेशमा पछिल्लो 5 वर्षको सवारी दुर्घटनाको तथ्याङ्कले सबैभन्दा बढ़ी जोखिममा मोटरसाइकल चालक र सवार रहेको देखाएको छ। यही चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले सड़क सुरक्षा शिक्षा, नियमको कड़ाई र गुणस्तरीय सड़क निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। एक रिपोर्ट।
4: लुम्बिनी प्रदेशमा आर्थिक वर्ष 2077-78 81-82 7,866 सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा 2,525 जनाले ज्यान गुमाएका छन् भने धेरै घाइते हुन पुगेका छन्। राष्ट्रिय सड़क सुरक्षा परिषदको तथ्याङ्क अनुसार यही अवधिमा 6,271 मोटरसाइकल दुर्घटनामा परेका छन्। रूपन्देही, बाँके, दाङ र कपिलवस्तु दुर्घटनाबाट सबैभन्दा बढ़ी प्रभावित जिल्लाका रूपमा देखिएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै लमहीमा आयोजित प्रदेश स्तरीय सड़क सुरक्षा कार्यशालामा मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनीकरणका लागि युवालाई लक्षित सचेतना अभियान आवश्यक रहेको बताउनु भएको छ।
5: कतिपय सडकै कारणले पनि दुर्घटनाहरू हुने गरेका छन्। यो कुरालाई पनि हामी सतत निकायहरूले आफूलाई जिम्मेवार बोध गराउनु जरुरी छ।
4: तीव्र गति लागू औषध सेवन, चालकको लापरवाही, पुराना सवारी साधन र गुणस्तरहीन सड़कलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औलाइएको छ। संघ प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सड़क सुरक्षा अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले सुरक्षित यात्राको सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
6: सड़क सुरक्षाका सन्दर्भमा, सड़क दुर्घटना न्यूनीकरणका सन्दर्भमा लुम्बिनी प्रदेश सरकार संवेदनशील छ र यसप्रति लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षित भएको छ भन्ने कुरा यी तथ्य तथ्याङ्कमा आफ्नो यहाँसँग राख्न चाहन्छु। खास गरी प्रदेश सरकारको तर्फबाट सड़क सवारी परिवहन केन्द्रका 76 निर्माण गरेर हाम्रो प्रदेशको सड़क सुरक्षा र दुर्घटनालाई न्यूनीकरण गर्ने गरी हामीले 2076 सालमै यन बनाएर प्रदेश सरकारले यसलाई न्यूनीकरण गर्ने भन्ने अगाडि बढिरहेको कुरा पनि म यहाँका बीचमा राख्न चाहन्छु।
4: सवारी दुर्घटनालाई शून्यमा झार्ने गरी राज्य तहबाटै प्रभावकारी पहलको आवश्यकता रहेकोमा जोड़ दिएको छ। वरिष्ठ यातायात अधिकृत हेमन्त तिवारीले सड़क निर्माणमा सबै पक्ष इमानदार हुँदा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो।
7: इन्जिनियरले राम्ररी डिजाइन गरेमा, ठेकेदारले राम्ररी काम गरेमा, हामीले राम्ररी चलाएमा हामी सडक दुर्घटना बचाउन सक्छौँ भनेर अहिले एक्सिडेन्ट होइन रोड ट्राफिक भन्नुहोस् प्लेनमा चाहिँ हाम्रो के हुन्छ भन्दा कमसेकम बचेको वाला दुर्घटना हुन बजेर बचे पनि प्लेन क्र्याक हुन्छौँ तर सडकमा चाहिँ हामी दुर्घटना भन्छ भवितव्य होइन है भन्ने कुरा हामीले एउटा चाहिँ
4: सड़क सुरक्षामा पूर्वाधार सुधार, प्रभावकारी कानून कार्यान्वयन र नागरिकको जिम्मेवार व्यवहार एकसाथ अघि बढे मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने निष्कर्ष निकालिएको छ। दाङको देउकुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको रिपोर्ट।
3: रिपोर्टपछि अब बाँकी प्रसंग। सेवा नै धर्म हो भन्ने मूल नाराका साथ 1501 मोहम्मद जयन्तीको पूर्व सन्ध्यामा कपिलवस्तु नगरपालिका वड़ा नम्बर 1 स्थित जामा मस्जिदमा विशाल निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम भएको छ। जमात ए इस्लामिक केन्द्र र जामा मस्जिद अहले सुन्न समितिको संयुक्त आयोजनामा सञ्चालन उक्त कार्यक्रममा नेपाल नेत्र ज्योति संघ, तौलिहवा अस्पताल र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो। विगतका दिनहरूमा तौलिहवा अस्पतालमा रगतको चरम अभाव देखिएकाले त्यसलाई परिपूर्ति गर्न मोहम्मद जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको जामा मस्जिदका अध्यक्ष रौफ खानले जानकारी दिनुभयो। अध्यक्ष खानका अनुसार जयन्तीको उपलक्ष्यमा रक्तदान सँगै सबै समुदायका नागरिकहरूलाई लक्षित गरी निशुल्क आँखा शिविर समेत सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै जामा मस्जिदका धर्मगुरू अली हसनले इस्लाम धर्मका मुख्य प्रचारक हजरत मोहम्मदले सधैँ गरीब, असहाय र दुखीहरूको सेवा तथा मदत गर्न सिकाउनु भएको बताउनुभयो। उहाँकै जीवन र आदर्शबाट प्रेरणा लिएर गरीब तथा विपन्न वर्गको सेवाका लागि यो कल्याणकारी कार्यक्रम शुरू गरिएको धर्मगुरू हसनले स्पष्ट पार्नुभयो। मोहम्मद डे जयन्तीको मुख्य दिन भोलि तौलिहवा नगर क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव बढ़ाउने उद्देश्यका साथ भव्य सद्भाव र्याली निकालिने समेत धर्मगुरू हसनले जानकारी दिनुभएको छ। इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती अर्थात मोहम्मद डेको अवसरमा कपिलवस्तुका विभिन्न स्थानीय तहले स्थानीय विदा दिएका छन्। सम्बन्धित स्थानीय तहले जारी गरेका सूचना अनुसार कपिलवस्तु, कृष्णनगर, महाराजगंज, शिवराज नगरपालिका, यशोधारा गाउँपालिका, सुदोधन गाउँपालिका र विजयनगर मायादेवी गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेका हुन्। स्थानीय तहका कार्यालय, मातहतका वडा कार्यालय तथा शैक्षिक संस्थाहरूमा विदा लागू हुने सूचनामा उल्लेख छ। अत्यावश्यक तथा आकस्मिक स्वास्थ्य सेवा जस्ता सेवा भने सञ्चालनमा रहने जनाइएको छ। यसै अवसरमा सम्बन्धित स्थानीय तहहरूले मुस्लिम समुदाय लगायत सम्पूर्ण नगर तथा गाउँवासीमा मोहम्मद जयन्तीको शुभकामना व्यक्त गरेका छन्। यो सँगै कपिलवस्तुका 8 स्थानीय तहले मोहम्मद जयन्तीका अवसरमा स्थानीय विदा दिएका छन्। कपिलवस्तुका दुई छुट्टा छुट्टै स्थानमा हिजो दुईजनाको शव फेला परेको छ। मायादेवी गाउँपालिका एक पकड़ी घर भएका 60 वर्षीय सुभाष अग्रहरी सुदोदन गाउँपालिका 6 बिमिया स्थित सड़कमा मृत अवस्थामा फेला पर्नु भएको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस्तै बाणगंगा नगरपालिका 5 मटेरिया निवासी 30 वर्षीय प्रकाश चौधरी सो स्थानको कुलोमा मृत अवस्थामा फेला पर्नु भएको छ। दुवै घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर शवको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जनाएको छ। मृत्युको कारण भने खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलप्रासी बर्दकार सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सम्मको अवधिमा 3,71,84,551 गैर कानूनी रूपमा आमदानी गरेको र सुको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो। सुडीले 2046 सालदेखि 81 सालसम्म वैध आमदानी मार्फत 6,03,85,030 वैधानिक आय आर्जन गरेको जनाएको छ। सर्वेक्षक सुडीले सबैतर्फ गरेर 9,75,69,581 बराबरको व्यय लगनी भेटिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण 2017 दफा 16 ग दफा 29 र भ्रष्टाचार निवारण 2059 दफा 47 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2078 दफा 29 ख समेतको प्रचलित कानून बमोजिम जफत गर्ने परियोजनाथ सुडीको पत्नी सुमित्रा देवी शाहलाई प्रतिवादी कायम गरेको बताउनुभयो। कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सड़क अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन आग्रह गरेको छ। नगरपालिकाको नगर प्रहरी टोलीले वडा नम्बर 8 र 9 का विभिन्न स्थानमा सड़क तथा सार्वजनिक स्थान अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन सम्बन्धित घरधनी तथा निर्माण व्यवसायीलाई अनुरोध गरेको हो। नगरपालिकाले सड़क तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राख्दा आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ़ने भन्दै तत्काल सड़क खाली गर्न आग्रह गरेको जनाएको छ। नगरपालिकाका अनुसार सम्बन्धित व्यक्तिहरूलाई 2 दिनभित्र सड़कबाट निर्माण सामग्री हटाउन समय दिएको छ। तोकिएको समयभित्र सामग्री नहटाए नगरपालिकाले निर्माण सामग्री लगायत सड़क अतिक्रमण गरी राखिएका सामानहरू जफत गर्ने चेतावनी दिएको छ। नगर प्रहरी टोलले सड़क अतिक्रमण हटाउने अभियानलाई नगरका अन्य ओडाहरूमा समेत निरन्तरता दिने जनाएको छ। नगरपालिकाले सार्वजनिक सड़क तथा स्थानमा निर्माण सामग्री नराखी नगरको सौन्दर्य र आवागमन व्यवस्थापनमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
9: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
8: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
9: पैसा नपुगेर के भयो त? बाणगंगा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
8: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
9: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
10: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिलवस्तु।
11: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
10: सम्पर्क नम्बर 076550111 र 98570131363 र 98019443064।
3: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कपिलवस्तुको शिवराज नगरपालिकाले सञ्चालनमा ल्याएको एक्सभेटर तथा लोडरमा एकै आर्थिक वर्षमा मर्मत इन्धन र चालक अपरेटरको तलबमा 11,93,399 रूपियाँ भन्दा बढ़ी खर्च गरेको देखिएको छ। नगरपालिकाको खर्च विवरण अनुसार आर्थिक वर्ष 2081-82 मात्रै इन्धनमा 7,85,000 रूपियाँ खर्च भएको उल्लेख छ। त्यस्तै मर्मततर्फ 51,999 रूपियाँ र अपरेटर चालकको तलबमा 3,56,400 रूपियाँ खर्च भएको विवरणमा उल्लेख छ। आमदानीतर्फ भने शून्य देखाइएको छ। शिवराज नगरपालिकामा सञ्चालन भएका 100 योजनाहरूमध्ये कुनै पनि ठाउँमा आफ्नै लोडर प्रयोग गरिएको पाइँदैन। लोडरले आमदानी गर्ने 100 विकल्प हुँदाहुँदै पनि आमदानीतर्फ भने ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन्। नगरपालिकाको खर्च विवरणमा व्याकहो लोडर एक थान रहेको उल्लेख छ। उक्त मेसिनबाट आमदानी भएको विवरण नरहेको अवस्थामा इन्धन मर्मत र तलबमा ठूलो रकम खर्च भएको भन्दै यसको पारदर्शिता र उपयोगितामाथि प्रश्न उठेको छ। इन्धन खर्चमा समेत अनियमितता भएको भन्दै केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमै असन्तुष्टि व्यक्त गरेको दावी गरिएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका 6 बदौरमा सामुदायिक सहयोगी सम्बन्धी 3 दिने तालिम दिएको छ। जीआईडीएडको साझेदारी विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी समाजको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा 24 जनाको सहभागिता रहेको छ। टोल विकास संस्थाबीच परिचय तथा आपसी समन्वय बढ़ाउनुका साथै टोल विकास संस्थाको उद्देश्य परिकल्पना योजना तथा गतिविधि सञ्चालन गर्न सहभागीलाई सक्षम बनाउन तालिमको उद्देश्य रहेको सहकर्मी समाजका सामुदायिक प्रशिक्षक अमरनाथ ठाकुरले जानकारी दिनुभयो। तालिममा समुदायमा सहभागिता, सहमति, समन्वय र सहकार्य बढ़ाउने सिप, समुदायका समस्या तथा आवश्यकताको पहिचान, विश्लेषण र प्राथमिकता निर्धारण, स्थानीय स्रोत साधनको पहिचान तथा परिचालन र दिगो विकास योजना निर्माण सम्बन्धी विषयमा प्रशिक्षण दिएको छ। त्यस्तै नागरिक र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने क्षमता विकास, पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा सुशासन प्रवर्धन, टोल विकास संस्थाको कार्ययोजना निर्माण, कार्यान्वयन अनुगमन तथा मूल्यांकन सम्बन्धी विषयलाई समेत तालिममा समेटिएको सामुदायिक प्रशिक्षक विद्या बराईले जानकारी दिनुभयो। सहभागीहरूलाई प्रभावकारी संचार, नेतृत्व, निर्णय प्रक्रिया तथा बैठक सहजीकरण सम्बन्धी व्यवहारिक सिप प्रदान गर्दै तालिमबाट प्राप्त ज्ञान र सिपलाई समुदायमा व्यवहारमा प्रयोग गर्न सक्ने सक्रिय तथा सक्षम सामुदायिक सहयोगी तयार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कपिलवस्तुमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका 2 जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सम्मानित कपिलवस्तु जिल्ला अदालत तथा सब डिभिजन वन कार्यालय कपिलवस्तुको विभिन्न मितिको फैसला बमोजिम सजाय भई हालसम्म फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कपिलवस्तुको बलरामपुर 3 का मोहम्मद हुसेन मुसलमान रहेका छन्। बिना इजाजत वन पैदावार र सरपसार गरेको मुद्दामा उनलाई 6 महिना कैद र 4,331 रूपियाँ जरिवाना तोकिएको थियो। त्यस्तै बिगो फराई पाऊ मुद्दामा फरार रहेका कपिलवस्तु बुद्धभूमि नगरपालिका 10 का दुर्गा प्रसाद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई 2 वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ परेका 2 जनालाई फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कपिलवस्तु जिल्ला अदालत तथा सब डिभिजन वन कार्यालय कपिलवस्तुमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। कल्याङबाट साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बोलेरो जीप कल्याङ नगरपालिका 8 करादी स्थित सड़कमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा कल्याङ 8 की 25 वर्षीय सदीक्षा थापा मगर पचपैया र गल्याङ नौका 60 वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारजनाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ। जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रूपन्देहीको रोहिणी गाउँपालिका तीन धगधई चोकबाट करिब 5 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित 25 वर्षीय सदीक्षा थापा मगर पचपैया र गल्याङ नौका 60 वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारजनाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ। जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

0: नवलप्रासी पश्चिम सरवालगाउँपालिका चारका 21 वर्षीय दर्पण यादव र 23 वर्षीय असीम आलाम शेख रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरिएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी रूपन्देही तिलोत्तमा नगरपालिका एक घर भएका 38 वर्षीय दीपक थापा पक्राउ परेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण काठमाण्डुको पक्राउ अनुमतिपछि फरार रहेका थापालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका आठ लुबुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ। नवलप्रासी पश्चिमको सुनवल नगरपालिका छका 48 वर्षीय नरबहादुर खत्री जबरजस्ती करडीको आरोपमा पक्राउ परेका छन्। 43 वर्षीय महिलालाई जबरजस्ती करडी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पश्चिम नवलप्रासीको सरवाल गाउँपालिकामा एक पुरूषले आफ्नै श्रीमतीमाथि तारपिनको तेल खनाएर आगो लगाएको आरोप लागेको छ। सरवाल गाउँपालिका दुई जाबा गाउँका 40 वर्षीय सोमराज चौधरीले श्रीमती मन कुमारी चौधरीमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलप्रासीले जनाएको छ। प्रहरीका अनुसार सोमराजले सामान्य घरयासी विवादपछि मादक पदार्थ सेवन गरी हिजो राति श्रीमतीमाथि तारपिनको तेल खनाएर आगो लगाएको आरोप छ। घटनामा मनकुमारी घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलप्रासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार घटनामा संलग्न सोमराजलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते मनकुमारीको अवस्था मध्यम रहेको र थप उपचारका लागि भैरहवा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले देखाएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। सत्ता समीकरण अनुसार लुम्बिनी सरकारमा फेरबदल, लुम्बिनी प्रदेशका 3 नयाँ मन्त्रीले लिए शपथ। लुम्बिनीमा मोटरसाइकल दुर्घटनाको उच्च जोखिम, 5 वर्षमा 2500 भन्दा बढ़ीको मृत्यु, सड़क सुरक्षामा चुनौती। 1501 मोहम्मद जयन्तीको अवसरमा कपिलवस्तुमा निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम, कपिलवस्तु काठ स्थानीय तहले दिए विदा। कपिलवस्तुमा दुई छुट्टा छुट्टै स्थानमा दुईजनाको शव फेला, मृत्युको कारणबारे थप अनुसन्धान जारी। 3,71,00,000 भ्रष्टाचार गरेको आरोप, नापी सर्वेक्षक विरूद्ध मुद्दा दायर। र सड़क अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउन कृष्णनगर नगरपालिकाको आग्रह, शिवराजमा एक्सकाभेटर तथा लोडरमा एकै वर्षमा 11,93,000 खर्च, आमदानी शून्य। अवस्था एफएम ब्याण्डको 99 बिन्दु समेगासँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने ससीमलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एड्रेस बैंक नजिकै।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चश्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: कार्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अनि अहिलेको मूल्य निर्धारण भएपछि पुस माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसीको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 सांसदले प्रश्न सोध्नेछन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चश्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नुभएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चश्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चश्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट आज दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजू दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनु भयो भनेदेखि फेरि उहाँहरूलाई चाहिँ नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले चाहिँ अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिसनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उख उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: को चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ अनि मुनाफा कति प्रसन्न राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच 6 बुझे समझदारी भएको हो समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ मन्त्रालयको संख्या भने हाल कायम 8 नबढ़ाउने सहमति भएको छ त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो
7: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ
5: साझा खबरमा अब विदेशको खबर चीनमा हरियो बन्दागोबीलाई ताजी राख्न फर्मालडी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ अब खेल खबर नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो
8: सन्तोषी रावल रेडियो पत्रकारिताको भविष्य कता
9: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
0: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
9: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ। त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
16: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन, यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ, राम्रो काम गरिरहेछ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
9: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भइसक्यो, जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ, अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त

0: बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
1: सूचना सरकारी
0: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो। किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो। त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं। हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ। अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो, अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो। भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि।
1: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन्, कुनै राम्रैसँग चलिरहेका छन्, कुन डिपडिप छन् होइन। त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि?
0: हजुर, एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठूलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
1: अहिले अब एआइबीडी चाहिँ सम्मेलन भयो, यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई?
0: अब एउटा त रेडियो त मरिसक्यो, रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि। यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइरहेछ, रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ, एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ, एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फ्रेन्सले चाहिँ एउटा म्यासेज दिएको छ, रेडियोको भविष्य चाहिँ सकिएको छैन,
1: मरेको छैन,
0: रूपान्तरण चाहिँ हुनुपर्छ। रूपान्तरण कसरी गर्ने, कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ। तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला। र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न, संचार मन्त्रालयको, नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबारे सुनेका कुरा कति साँचो?
3: 5 मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो 5-6 दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
2: पहिरोबारे 10 भ्रम र वास्तविकता के हो? पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम, मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्टन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँ साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
6: के ठूलो पानी परे मात्रै पहिरो जान्छ? पहिरोको जोखिम कसरी चिन्ने? पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान्? नमस्कार, म सन्तोष गन्धर्व। कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ। बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदोमा पनि ठूलो जनधनको क्षति भएका छन्। यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन्? के पहिरो बर्खामा मात्रै जान्छ? आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिलसिना शर्मासँग कुराकानी गरेका छौं।
1: समाजमा रहेको चलन विश्वास भनौँ न किसिमको छ, मान्यता छ, यो चाहिँ सही हो कि गलत हो त के हो त? सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ। मेरो पहिलो प्रश्न, यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा
2: सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खायाममा मात्रै जान्छ
3: गलत गलत जुनसुकै यो चाहिँ अघि पनि मैले पनि पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ
2: प्रश्न नम्बर दुई पहिरो रोक्न रुख रोक्नु पर्छ
3: सही भन्छु होइन जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन त्यही भएर रुख रोप्नुपर्छ तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन
2: तेस्रो प्रश्न एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन
3: गलत जान सक्छ
2: फेरि पनि जान सक्छ पटक पटक जान सक्छ प्रश्न नम्बर चार पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ
3: सही भन्छु होइन तर सधैँ पर्खाल चाहिन्छ तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन सिमेन्टीको टेवा पर्खाल हुन्छ अथवा कंक्रिटको पर्खाल हुन सक्छ पर्खाल चाहिँ ले काम गर्छ
2: प्रश्न नम्बर पाँच राति पहिरोको जोखिम बढी हुन्छ
3: सही किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ
2: प्रश्न नम्बर छ पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो
3: गलत यसका विभिन्न कारणहरू हुन सक्छन् तर दुईटै पाटो रहन्छ पानी कहिले कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो मैले लामै भने कहिले काहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिले काहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
2: प्रश्न नम्बर सात पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन
3: सही किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन् त्यो अझै बग्न सक्छ होइन माथिबाट अरू थोक पनि आउन सक्छन् त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ
2: प्रश्न नम्बर आठ घर बलियो भए पहिरोको जोखिम हुँदैन
3: गलत किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन पहिरोलाई माथिबाट पनि थिच्न सक्छ घर थिचेका उदाहरणहरू कति छन् कति घर चिप्लेका उदाहरण पनि कति हजुर त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन
2: प्रश्न नम्बर नौ भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ
3: यो चाहिँ मलाई सही लाग्छ किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ तर अहिले यो उल्टो हुँदैछ हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने जनको क्षति हुँदैन थियो भनेर हो र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ
2: अन्तिम प्रश्न पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो
3: गलत यो हरेक नागरिकको सबैले आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ
2: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ
3: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो जमिन आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन पानी पर्ने बेलामा मूल फुट्छन् मूल उम्रिन्छन् होइन दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन् ढल्केका रुखहरू हुन सक्छन् चिरा दरारहरू देखिनु होइन ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ वरपर कस्तो छ आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने पानी कताबाट बगिरहेछ होइन त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ
2: परम्परागत विधि छ नि जुन के तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म
3: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो पाटो एकदमै जरुरी छ त्यो काम चाहिँ हामीले

0: गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
1: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
2: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल। स्वास्थ्यका कारण देखाउँदै कालो चश्मा लगाउनै पर्ने भन्दै संसद सचिवालय।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। प्रधानमन्त्री बालेनलाई भोलि पूरक प्रश्न गर्न नपाइने, 11 सांसदका प्रश्नको एक एक जवाब दिने तयारी, प्रत्यक्ष प्रश्नोत्तरको नयाँ नियमावली पहिलो पटक कार्यान्वयन हुँदै बालेन कालो चस्मा लगाएरै रोष्ट्रममा उभिने।
1: स्पष्टीकरण माग्ने, छलफल गर्ने, पूरक प्रश्न गर्ने चाहिँ हुन्न यसमा। सामान्य प्रधानमन्त्रीलाई चाहिँ त्यो ब्राइटनेस लाइटमा त्यति सहज नभएको हिसाबमा चस्मा प्रयोग गर्नै पर्ने परिस्थिति भनेर आएको छ।
0: ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 दिन म्याद थप, व्यवसायीको मनोबल 36 वर्ष यताकै कमजोर अवस्थामा सरकारले बजेटको प्रतिबद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको आरोप। राप्रपा सांसदको फ्लोर क्रसमा बागमतीमा मुख्यमन्त्री किरण थापा मगरले पाउनुभयो विश्वासको मत, लुम्बिनी सरकारका 3 मन्त्रीले लिए शपथ, कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने तय भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरी बुढाथोकी र अमरेश कुमार सिंहले प्रश्न सोध्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुर्नाले प्रश्न सोध्ने गरी नाम टिपाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुन र परमेश कुमार हमाल, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रश्न सोध्नुहुनेछ। प्रश्न सोध्ने सांसदहरूले सोध्न चाहेको प्रश्न संसद सचिवालयमा दर्ता गरिसकेका छन्। प्रधानमन्त्रीलाई भोलि सांसदहरूले एक एक गरेर प्रश्न सोध्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले जानकारी दिनुभयो।
2: अब नियमित प्रक्रिया नै हो यो। नियावलीको परिच्छेद 9 व्यवस्था छ प्रधानमन्त्रीसँग महिनाको यो पत्रिकको कुनै दिन प्रत्यक्ष प्रश्नोत्तर गर्ने भन्ने, विभिन्न कारणले बीचमा अलि हुन सकेको थिएन। अब यसमा चाहिँ सचिवालयले पूर्व सूचना गरेर मान्य सदस्यहरूबाट प्रश्न पनि प्राप्त भइसकेको छ र त्यो पीएमलाई पनि गइसकेको छ प्रधानमन्त्री कार्यालयमा पनि, र भोलि 1 बजे हाउसमा शून्य समयपछि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन्छ र 11 जना मान्य सदस्यहरूले प्रश्न सोध्नुहुन्छ र त्यसमा एक एक गरी प्रश्नको जवाब सामान्य प्रधानमन्त्रीले दिनुहुन्छ।
1: प्रतिनिधि सभाको नयाँ नियमावली लागू भएपछि पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ 1 गतेको बैठकमा समय तोक्नु भएको थियो। प्रधानमन्त्रीलाई सोध्नका लागि टिपाएका प्रश्न बाहेक पूरक प्रश्न सोध्ने, स्पष्टीकरण माग्ने, छलफल गर्ने हुँदैन। प्रधानमन्त्रीले पनि लिखित जवाफ नै रोस्टमबाट दिनुहुने सहायक प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।
2: स्पष्टीकरण माग्ने, छलफल गर्ने, पूरक प्रश्न गर्ने चाहिँ हुन्न यसमा।
1: जति अहिले प्रश्न टिपाउनु भएको छ त्यही प्रश्न
2: त्यसैमा नै आधारित रहेर करिब करिब यसमा हजुरले के बुझ्नु पर्यो भने एन्सर पनि तयारै हुन्छ। मात्रै त्यहाँ अब पीएमले त्यहाँ उभिएर रोस्टममा उभिएर त्यसको एन्सर जवाफ दिने हो, तर त्यसको प्रति चाहिँ सचिवालयमा चाहिँ रहन्छ, मान्य सदस्यहरूलाई चाहिँ वितरण हुँदैन। फर्मल नै हुन्छ यो, यसमा चाहिँ पूरक प्रश्न छलफल गर्नेमा वाद प्रतिवाद भन्ने हुँदैन।
1: प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि आकस्मिक रूपमा सभामुखसँग समय मागेर सांसदहरूलाई प्रश्न सोध्न भन्नुभएको थियो। गत जेठ 17 गते प्रधानमन्त्री शाहलाई सांसदहरूले पूरक प्रश्न पनि सोधेका थिए, जुन प्रतिनिधि सभा नियमावली भएको प्रत्यक्ष प्रश्नोत्तर भन्दा फरक थियो। प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको जवाब अहिले पनि विवाद निस्दैछ। त्यही प्रश्न भोलि प्रधानमन्त्रीलाई सोध्न सांसदहरूले टिपाइसकेका छन्। नयाँ प्रतिनिधि सभा नियमावली अनुसार पहिलो पटक औपचारिक रूपमा कार्यान्वयन हुन लागेको सहायक प्रवक्ता अनन्त कोइरालाले जानकारी दिनुभयो।
2: पहिलो अघिल्लो अधिवेशनहरूमा भएकै हो होइन, यो नयाँ नियावली बनिकन चाहिँ यो पहिलो नै हो। अब अलिकति अगाडिको त्यो एउटा सीमा सम्बन्धित परे विवादित विषय चाहिँ स्वयं प्रधानमन्त्रीले म जवाब दिन्छु भनेर उहाँले इन्ट्रेस्ट राखेपछि सभामुखले समय दिनुभयो, मान्य सदस्यहरूले प्रश्न पनि गर्नुभयो, पूरक पनि प्रश्न गर्नुभयो। त्यो चाहिँ अलिकति हाम्रो भनौँ न नियावलीको प्रावधानभन्दा थोरै फरक थियो त्यो अभ्यास चाहिँ। यो अहिले चाहिँ परिच्छेद 9 अनुसारको एउटा औपचारिक अभ्यास हो। यो प्रतिनिधि सभा नियावलीले पहिले नै सर्वसम्मतबाट पारित गरेर रहेको प्रावधान अनुसार हुँदैछ।
1: प्रधानमन्त्री शाहलाई राष्ट्रियताको सन्दर्भ, सिमाना सम्बन्धी विषय, सरकारको काम कारवाहीबारे सांसदहरूले प्रश्न सोध्दैछन्। प्रधानमन्त्री शाहले पनि लिखित जवाब दिनुहुनेछ। प्रधानमन्त्री शाहले जवाब दिँदा कालो चस्मा लगाउनु हुने भएको छ। उहाँले रोस्टमबाट कालो चस्मा लगाएर सांसदहरूको प्रश्नको जवाब दिने तयारी गर्नुभएको हो। प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले बताउनु भएको छ।
2: त्यो संसदीय मर्यादालाई कायम राखौँ भनेर कार्यव्यवस्था परामर्श समितिमा त्यसमान्य सभामुखले आफ्नो दलको मान्य सदस्यहरूलाई सकभर अब यो अनुहार छोपिने अथवा कालो चस्माहरू प्रयोग नगरिदिउँ, अब सभाबाट रुलिङ गर्नुभन्दा तपाईँहरू मार्फत सन्देश जाँदा राम्रो हुन्छ भनेर भन्नुभएको कुरा यो बाहिर आएकै हो होइन। सामान्य प्रधानमन्त्रीको केसमा चाहिँ उहाँलाई त्यो लाइट अब हामीलाई पत्र प्राप्त भइसकेको छ, मैले पत्र चाहिँ आज समीरवश म बाहिर रहेर हेर्नु पाइनँ, एकराम गिरी सरलेसँग मेरो कुरा भइरहेको थियो, पत्र प्राप्त भएको हो र सामान्य प्रधानमन्त्रीलाई चाहिँ त्यो ब्राइटनेस लाइटमा त्यति सहज नभएको हिसाबमा चस्मा प्रयोग गर्नै पर्ने परिस्थिति भनेर आएको छ। एकदमै लिखित नर्म्स पनि होइन, एउटा सामान्य अभ्यास कार्यव्यवस्था पनि रुलिङ पनि होइन, यो कार्यव्यवस्था परामर्श समितिमा दलको नेता सचेतक मार्फत आफ्नो दलमा यसलाई सर्कुलर गरिदिउँ भन्ने किसिमले भएको एउटा निर्देशन हो। सामान्य प्रधानमन्त्रीको हकमा अब फेरि उहाँलाई असहज हुन्छ भने अब पुरा त्यति उसमा नआउला, उहाँ सायद आफूलाई जस्तो कम्फर्ट हुन्छ त्यही हिसाबमा उहाँ आफ्नो गेटअपमा आउनुहोला।
1: प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउन सांसदहरूले पटक पटक सभामुख समक्ष रूलिङ गर्न माग गर्दै आएका थिए। सभामुख कार्यालयले पनि भदौ 1 गतेको बैठकमा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। त्यसै दिन प्रत्यक्ष प्रश्नोत्तरको पनि समय निर्धारण गर्नुभएको थियो। प्रधानमन्त्रीमा नियुक्त भएको 5 महिना पुग्ने लाग्दा बालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाब दिन लाग्नु भएको छ। प्रतिनिधि सभाको नयाँ नियमावलीमा रहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था पनि भोलि नै पहिलो पटक कार्यान्वयन हुँदैछ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
3: ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई कोटपीट गर्ने युवक विरूद्ध 5 दिन म्याद थप भएको छ। जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई काठमाडौँ बस्दै आएका 27 वर्षीय राज कठायत विरूद्ध 5 दिन म्याद थप भएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा 5 दिनको म्याद थप भएको हो। कठायतले आज दिउँसो ड्यूटीमा खटिएका प्रहरीमाथि काठमाडौँको नयाँ बानेश्वरमा कोटपीट गरेका थिए। पुलबाट बाटो काट्न भन्दा प्रहरीमाथि नै उनले आक्रमण गरेको बताइएको छ। मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले 57 मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गर्नुभएको छ। 104 सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि 53 मत आवश्यक पर्ने थियो, 57 मत उहाँले प्राप्त गर्नुभयो। उहाँको पक्षमा सत्तारूढ़ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले मतदान गरेका छन्। एमालेको 24, नेकपाको 26 राप्रपाको 7 गरी 57 सांसदको समर्थन प्राप्त भएको छ। मुख्यमन्त्री मगरले विश्वासको मत लिनु अघि भने सत्ता गठबन्धनभित्रै विवाद देखिएको थियो। सरकारमा मन्त्रालयको भागवण्डा, मन्त्री छनौट र पावर शेयरिङका विषयमा नेकपाका केही सांसद असन्तुष्ट थिए। राप्रपाभित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायम थियो। पार्टी केन्द्रको निर्देशन विपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कार्यवाही गरेको थियो। राप्रपाका प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन व्हिप जारी गर्नुभएको थियो, तर राप्रपाका 7 सांसदले फ्लोर क्रस गरेर आज उहाँलाई विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। देउवा समूहको वारिश भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन लिएर जानुभएको थियो। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निषेध दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो। संसदीय समितिले अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले यो विषयमा छलफल गर्ने गरी बैठक राखेको हो। समितिको बैठक यही 11 गते बिहिबार बस्नेछ। समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशना लगायतसँग छलफल गर्ने कार्यसूची छ। उक्त बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, मन्त्रालयका सचिव र कार्यशाला कार्यान्वयन निर्देशनालयका महानिर्देशक आमन्त्रित हुनुहुन्छ। उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अगाडि बढ़ाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लामा स्थलगत अध्ययन शुरू गरिसकेको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जानकारी दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 36 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो शो 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1.6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै सो आयातबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको उहाँको भनाइ छ। यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने उहाँको माग छ। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवाद बढ़ावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउन र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको छ। सिरिया हटेपछि अब अमेरिकाको यो सूचीमा इरान, उत्तर कोरिया र क्यूबा गरी 3 देश मात्र बाँकी छन्। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ़ने बाटो दिने बताएका छन्। ओपनर आसिफ शेखको शतकसँगै 161 रन तथा अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएका थिए। आसिफले अर्जुन कुमालसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गरेका हुन्। अर्जुन कुमाल 61 रनमा नट आउट रहे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन दिएर 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिएका थिए।
4: एनबीएल अटो लोन
5: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
8: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
7: जे पाए त्यै खालास, अनि रोगले समात्ला।
8: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
10: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
7: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
11: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका 84 जना नायब सुब्बाहरूको एकैपटक ठूलो संख्यामा सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार 2 छुट्टा छुट्टै निर्णय गर्दै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका यी कर्मचारीहरूको कार्यक्षेत्र हेरफेर गरेको हो। जनतासँग प्रत्यक्ष जोड़िने कार्यालयहरूमा प्रशासनिक कार्यलाई थप चुस्त बनाउन र कर्मचारीहरूको अभाव पूर्ति गर्न मन्त्रालयले यो कदम चालेको जनाएको छ। मन्त्रालयको आन्तरिक तयारी अनुसार यो सरूवालाई 2 सूचीमा विभाजन गरिएको छ, जसमध्ये पहिलो निर्णयबाट 45 जना र दोस्रो निर्णयबाट 39 जना गरी कुल 84 जना नासुहरू सरूवामा परेका हुन्। यो निर्णयसँगै विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयहरूमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी बदलिएको छ। उनीहरूलाई अब आवश्यकता अनुसार विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा कामकाजका लागि खटाइएको छ। विशेष गरी सेवाग्राहीको चाप बढ़ी हुने र कर्मचारी अभाव झेलिरहेका कार्यालयहरूलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको मन्त्रालयको भनाई छ। प्रशासनिक सेवा प्रभावलाई तत्कालै गति दिनका लागि मन्त्रालयले सरूवा भएका सबै कर्मचारीहरूलाई एउटा कड़ा निर्देशन समेत जारी गरेको छ। सरूवा सूचीमा नाम भएका कर्मचारीहरूले कुनै पनि बहाना बाजी नगरी तत्काल तोकिएको नयाँ कार्यालयमा पुगेर हाजिर हुनुपर्नेछ। यो सरूवा सञ्जालले रिक्त रहेका सरकारी निकायहरूको सेवा प्रभावलाई चुस्त बनाउने अपेक्षा गरिएको छ।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी
3: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइमी ब्याङ्क सबैका लागि ब्याङ्क
6: डिस होम इन्टरनेट
4: भिडियो भाइरल भइरहेछ कुटपिट भएको खास के हो सर यहाँ के हेर्नु भएको छ
7: अब ड्युटीमा खटिएको चाहिँ प्रहरीले पैदल यात्रुलाई चाहिँ आकाशे पुलको प्रयोग गरेर सड़क क्रस गर्नको लागि चाहिँ अनुरोध गर्दा ड्युटीमा खटिएका प्रहरी माथि नै अब एकजना पैदल यात्रीले चाहिँ दुर्व्यवहार गर्नुभएको हो र विशेष गरी अब पिकाहरूको समयमा सड़कमा चाहिँ ट्राफिक फ्लो अत्यन्त हाई हुने भएको हुनाले जथाभावी बाटो काट्दाखेरि दुर्घटनाको जोखिम हुन सक्छ त्यसले गर्दाखेरि उहाँ पैदल यात्रीकै सुरक्षाको लागि चाहिँ ट्राफिक प्रहरी र सिभिल प्रहरीले चाहिँ अनुरोध गरेर आकाशे पुलको पुल प्रयोग गरेर चाहिँ सड़क पार गर्नलाई अनुरोध गरेको हो र सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 137 निर्धारित ठाउँबाट बाटो काट्नुपर्ने भनी पैदल हिँड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ सब वे ओभरहेड ब्रिज वा त्यस्तो बाटो काट्नको लागि चाहिँ निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्ने भन्ने व्यवस्था पनि गरिएको छ त्यसले गर्दाखेरि हरेक नागरिकको सुरक्षा गर्नुपर्ने सुरक्षा ट्राफिक प्रहरी या प्रहरीको जिम्मेवारी हो त्यही जिम्मेवारी एउटा चाहिँ निर्वाह गर्ने क्रममा चाहिँ ट्राफिक प्रहरी र सिभिल प्रहरीले जुन सड़कमा खटिएर सड़क अनुशासन कायम गर्नको लागि नागरिकको चाहिँ सुरक्षा गर्नको लागि चाहिँ सुरक्षित तरिकाले चाहिँ आकाशे पुलको प्रयोग गरेर चाहिँ बाटो काट्नलाई अनुरोध गर्दा ट्राफिक प्रहरी र सिभिल प्रहरीमाथि यस्तो किसिमको चाहिँ व्यवहार हुन गएको हो
4: अब यस्तो किसिमको व्यवहार हुन गएपछि यहाँ को जुन मनोबल छ त्यो मनोबलमा केही हाँस आउने हो कि भन्ने शंका पनि देखिन्छ त्यस्तो यहाँ लागेको छ कि छैन
7: होइन हामीले त जो मान्छेले गलत गर्नुभएको छ त्यो गलत गर्ने मान्छेलाई चाहिँ कानूनको दायरामा ल्याएर कारवाही गर्छौ त्यो प्रक्रिया पनि कारवाहीको प्रक्रिया शुरू भइसकेको छ हाम्रो मनोबल त्यस्तो केही पनि छैन हामीले चाहिँ नागरिकलाई गर्नुपर्ने सेवा नागरिकलाई चाहिँ प्रवाह गर्नुपर्ने सेवामा हामी जहिले पनि उच्च मनोबलका साथ काम गर्छौ त्यसले गर्दाखेरि पनि हाम्रो मनोबल कहिले पनि घट्दैन हामीले जस्तो सुकै विषम परिस्थितिमा पनि जस्तो सुकै अप्ठ्यारोमा पनि नागरिकहरूलाई चाहिँ सेवा प्रवाह गर्नको लागि चाहिँ अग्रपंक्तिमा बसेर जहिले पनि काम गर्दै आइरहेका छौँ त्यसले गर्दाखेरि यस्ता घटनाले यस्ता व्यवहारले चाहिँ हाम्रो प्रहरीको मनोबल कहिले पनि खस्किँदैन
4: अब यसरी तपाईँको ज्यान जान्छ यसरी नहिँड्नुहोस् भनेर भन्दा भन्दै उल्टो तपाईँहरूमाथि आक्रमणमा उत्रने यो कस्तो अवस्था आयो के भयो यहाँहरूको मूल्याङ्कनमा के छ
7: अब जोबाट चाहिँ गलत भएको छ गलत गरेको व्यक्तिले चाहिँ अब कानूनको दायरामा उहाँलाई कारवाही हुन्छ र एउटा चाहिँ नागरिकले पनि सड़क प्रयोगकर्ताको हिसाबमा चाहिँ हरेक नागरिक या चाहिँ सवारी साधनको चालक या चाहिँ यात्रु या पैदल यात्रु सबैले चाहिँ ट्राफिक नियम पनि पालना गर्नुपर्छ सवारी तथा यातायात व्यवस्था ऐन 2049 चाहिँ व्यवस्था गरिएका नियमहरूको पनि पालना गर्नुपर्छ र हाम्रो चाहिँ संविधानले पनि नागरिकको चाहिँ एउटा कर्तव्यको बारेमा पनि उल्लेख गरिएको छ र नागरिकले पनि हरेक नागरिकले चाहिँ आफ्नो दायित्व
4: आफ्नो दायित्व निर्वाह गर्नुपर्ने जुन व्यक्ति थिए ती व्यक्ति पहिलो पटक काठमाडौँ आएका त थिएनन् होला ट्राफिक चेतना नै नभएको नै पनि यहाँ लागेको छ कि ती व्यक्तिमाथि
7: अब नागरिकहरूलाई चाहिँ अब सचेतना अभिवृद्धि गर्ने कानूनको बारेमा जानकारी गराउने नियमको बारेमा जानकारी गराउने ट्राफिक नियम सड़कमा चाहिँ यात्रा गर्दा कसरी हिँड्ने पैदल के अरे सड़कमा चाहिँ सवारी साधन चलाउँदा कसरी चलाउने सड़कमा पैदल यात्रा गर्दा कसरी हिँड्ने कुन साइडबाट हिँड्ने त्यस्तै गरी चाहिँ अब बाटो काट्दा कसरी बाटो काट्ने लगायतका अब गतिविधिहरूलाई चाहिँ समेटेर हामीले पनि ट्राफिक सचेतना कार्यक्रम मार्फत नागरिकहरूलाई पनि सचेतना अभिवृद्धि गर्ने ट्राफिक नियमको अभिवृद्धि गर्ने कामहरू गर्दै आइरहेका छौँ उहाँलाई पनि अब हामीले कहीँ न कहीँ त्यस्ता किसिमका चाहिँ सचेतना अभिवृद्धिका कार्यक्रम उहाँले पनि हामीले गरेका देख्नु भएको छ होला नभए पनि सामाजिक सञ्जालमा हामीले गरेका गतिविधि हामीले गरेका चाहिँ ट्राफिक नियमको सचेतना अभिवृद्धिका कार्यक्रमहरू उहाँले पनि देख्नु भएको पक्कै पनि देख्नु भएको छ त्यसै गरी अब मिडियामा पनि ट्राफिक सचेतनाका धेरै कार्यक्रमहरू आएका छन् रेडियो टेलिभिजनमा पनि आएका छन् उहाँले पक्कै पनि देख्नु भएको छ भन्ने अब हामीले अपेक्षा गरेका छौँ र यदि अब यो अनुसन्धानको क्रममा भएको हुनाले अब उहाँको त्यो जानकारी भएको नभएको पक्कै पनि अब अनुसन्धानको क्रममा त्यो कुरा पनि आउला
4: अब यहाँहरूको सम्पूर्णलाई यहाँलाई सुनिरहनु भएको सम्पूर्णलाई यहाँको अनुरोध के छ
7: ड्युटीमा एउटा चाहिँ नागरिकको सेवाको लागि नागरिकको चाहिँ सहजीकरणको लागि र नागरिकको चाहिँ सुरक्षाको लागि खटिएका सुरक्षा कर्मीलाई चाहिँ सम्मान गर्नुपर्छ त्यो एउटा हरेक नागरिकको कर्तव्य हो त्यो चाहिँ सबै नागरिकले पनि पूरा गर्नुपर्छ र नागरिकले पनि आफ्नो एउटा भनौँ न एउटा चाहिँ जिम्मेवारी पूरा गर्दै सड़कमा को प्रयोग गर्दाखेरि चाहिँ सड़क नियमको चाहिँ पूर्ण रूपमा पालना गर्नुपर्छ
8: जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: पीस होम इंटरनेट।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2000

0: 50 प्रतिशत अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
0: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन
2: विस्तृत जानकारीका लागि बालगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98 4 13 52 747 र 98 5 76 29 379

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठजितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी

0: गराउँदछौ। कारण वश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाणगंगा एक बैरिया, कपिलवस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847072790।
5: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
6: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
5: सकिनै लाग्यो आमा लिपपोत गरेर।
6: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
5: हुन्छ आमा।
7: ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
5: हो,
7: पुरिदिनु पर्यो।
5: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
6: लौ न, खै खै कहाँ टोक्यो छोरी?
5: यहाँ दाहिने हातमा टोक्यो आमा।
6: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
8: के भयो काकी?
6: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
8: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
6: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
8: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
6: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
8: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
6: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
8: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
6: बुझे बाबु।
8: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebite.nepal.org को वेबसाइटमा खोज्दै गर्छु।
6: हुन्छ हुन्छ बाबु।
8: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebite.nepal.org ल, वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही जाउनु पर्यो मुस्कानले।
6: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
8: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: ए हस् हस् बाबु।
9: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
10: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म त थोप्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-0।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद घिसिको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन,
0: तर एक कानूनविद भन्छन्
4: फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ,
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बाल बच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक,
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
6: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
7: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
8: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छिन्,
4: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि, अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गर्यौं, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्र केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
9: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
4: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ, त्यसमा हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन हामी कहाँ, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ त देखिएन के।
9: वर्षेनी तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन अब
4: एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन, अनि तपाईँको अहिले त प्रहरीमा गयो जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छे छन् नि जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
9: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन
4: नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक डायरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक डायरीहरू लिएर जाने कारणले जारी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
9: तपाईँ अहिले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ।
4: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
9: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन,
4: त्यही त 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
9: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी
4: मेरा बात, कानुनी सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि संवेदनशीलता नै भएन कि, हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता ढालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
10: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
10: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। किएवको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
11: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएवलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएवमा पत्रकारहरूसँग उनले भने, बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: यति बेला रातिको 9 बज्यो।
14: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
15: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
16: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिश पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
15: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
14: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
17: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
18: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
19: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
18: 24 घण्टा सेवा उपलब्ध छ।
19: नभुल्नुहोला
18: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079586 र 9847082790।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को दे स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: तिम्रा यादहरू मलाई भेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर जान्छन् सपनीमा आई मुठु रेटेर जान्छन् सपनीमा आई मुठु रेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: खुसीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
0: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित धा शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह

0: हुनु पर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नु पर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनु पर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनु पर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्या प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनु पर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनु पर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनु पर्ने,
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
0: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-2379।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराज कडे।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल, नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ

0: कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।

0: साक्षी जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
0: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
3: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97667386341।
2: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठजितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नु भयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसारापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

समादरणीय सूत्र श्रोता कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंग में प्रत्येक दिन बिहान 5 बजे देखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्त्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम संचालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

अब हामी लाग्छौं पाँचौं मन्त्र। पाँचौं मन्त्रले के भन्छ भने परमात्माको विशेषताको बारेमा प्रतिपादन गर्ने कोसिस गरेको छ। तदे जति तन्नै जति तछुरे तद वदन्तिके तदन्तरस्त सर्वस्य तदु सर्वस्थास्य बाह्यतः। अब इसको सरल अर्थ चाहिँ के हो भने परमात्मा हिड़दुल गर्ने चल पनि हुनुहुन्छ, उहाँ हिड़दुल नगर्ने अचल पनि हुनुहुन्छ, उहाँ पर भन्दा पर र त्यसै गरी वर भन्दा वर पनि हुनुहुन्छ, यस सम्पूर्ण सृष्टि भन्दा बाहिर पनि उहाँ नै हुनुहुन्छ। अब यसको तात्पर्य चाहिँ के हो भने गतिशील पनि र अचल पनि हुनु, पर पनि वर पनि हुनु, भित्र पनि हुनु, बाहिर पनि हुनु, यी परस्पर विरुद्ध लक्षणहरू हुन्। परन्तु भगवान असंख्य विरुद्ध लक्षणहरूका एकै समयमा आश्रय रहन सक्नुहुन्छ। भौतिक जगतमा जो टाढा हुन्छ त्यो नगिज हुँदैन, जो नगिज हुन्छ त्यो टाढा हुँदैन, जो भित्र हुन्छ त्यो बाहिर हुँदैन, जो बाहिर हुन्छ त्यो भित्र हुँदैन, तर परमात्मा एकै समयमा यी सबै विशेषताहरू रहन्छन्। भगवान अनन्त शक्तिका केन्द्र हुनुहुन्छ, उहाँ सबै कुरा देख्नुहुन्छ, सुन्नुहुन्छ, जान्नुहुन्छ, सबै समयमा हुनुहुन्छ, सबै कालमा हुनुहुन्छ, सबै ठाउँमा हुनुहुन्छ। यसरी परमात्माको अनुभूति नहुन्जेल मानिसले आत्मविकासको द्वार नै फेला पार्न सकिरहेको हुँदैन। सबैका हितैषी, सबैका आश्रय, सबैका बन्धु सर्वेश्वर सभा प्रभुप्रति प्रेम र आस्था विकसित भएपछि नै जीवात्माको सही ढंगबाट आत्मविकासको ढोका खुलिरहेको हुन्छ। मेरो जीवनमा समाजका लागि कल्याणकारी बन्न सकोस् भन्ने भाव हृदयमा जागृत हुनु परमात्मा प्राप्तिका प्रेमको उदय भएपछि मात्र सम्भव हुन्छ। नत्र व्यक्तिगत स्वार्थले, ममत्व र मोहले अन्धकारमय आवरण खड़ा गरेर मानिसका आँखा छोपिरहेको हुन्छ। सबैका परमाश्रय प्रभुको भावना जसका जीवनमा विकसित भयो उसको जीवनमा सेवा भावनाको पावन धारा प्रवाहित हुन्छ। आफूसँगै बाँचिरहेका आफूभन्दा पछि परेका असंख्य प्राणीहरू त्यस्ता साधकका लागि स्वयं परमात्माका प्रतिनिधि बनेर देखा पर्दछन्। तिनको सेवामा उसलाई साक्षात सर्वेश्वरको सेवा अनुभव हुन्छ। विपत्तिमा परेका जीवहरू उसका लागि स्वयं शिव नै प्रतीत भइरहेका हुन्छन्। जीवको सेवा नै शिवको सेवा बनिरहेको हुन्छ। यो सौभाग्य तिनैलाई प्राप्त हुन्छ जसमा परमात्मा प्रति प्रेम छ, भक्ति छ, भावना छ। यो मन्त्रमा परमात्माका जुन विशेषताहरू बताइएका छन् तीसँग साधनाका स्तरको ठूलो सम्बन्ध छ। भगवान निर्गुण स्वरूप हुनुहुन्छ, सगुण रूपमा पनि हुनुहुन्छ। निर्गुण रूपमा निश्चल निर्विकल्प ब्रह्म बनेर विराजमान रहने परमात्मा नै सगुण रूपमा प्रेमी भक्तहरूको आकांक्षा अनुरूप प्रेम विग्रह धारण गरेर दर्शन दिन आउनुहुन्छ। भक्तको कार्य सम्पन्न गर्न चल रूपले विचरण गर्नुहुन्छ। साधनाहीन मलिन हृदय हुनेहरूका लागि परमात्मा सधैँ टाढा हुनुहुन्छ, तर साधना सम्पन्न निर्मल हृदय हुनेहरूका लागि उहाँ अति नगिज हुनुहुन्छ, सधैँ सुलभ हुनुहुन्छ। भगवान भगवद् गीतामा भन्नुहुन्छ, जो मलाई सर्वत्र देख्दछ र सबै वस्तुलाई महिमा अनुभव गर्दछ त्यसका लागि म कहिले दुर्लभ हुन्न र मेरो लागि त्यो कहिले टाढा हुनै सक्दैन। यो माम पश्यति सर्वम, सर्वम च मही पश्यति, तस्याहम न प्रणश्यामि सचमेन प्रणश्यति। जसको मनमा शुभेच्छा जाग्दछ मेरो जीवनमा आत्मविकासको बिहानी आओस् भनेर, उसले विश्वपिता परमात्मा प्रति आस्थाको विकास गर्नु आवश्यक मात्र होइन, अनिवार्य नै छ। अन्तरङ्ग शक्ति, बहिरङ्ग शक्ति, तटस्थ शक्ति गरी तीन थरी शक्तिको विकासद्वारा परमात्माले यस विशाल सृष्टिको संरचना र सञ्चालन गरिरहनु भएको छ। हामी सबै त्यसैभित्र जीवन गुजारिरहेका हुन्छौँ। यसरी विचार गर्दा हाम्रो दायाँ बायाँ बाहिर भित्र वरपर सर्वत्र जताततै परमात्माकै अनन्त शक्तिको विस्तार क्रियाशील छ। शंकराचार्यले भन्नुभएको पनि छ, न जडम कति, जो संसारमा जड भन्ने कुरा छँदै छैन, सबैमा चेतनै चेतना छ। यो तथ्यतिर यो पाँचौं जुन मन्त्र रहेको छ ईशावासी उपनिषद्को, यो मन्त्रले त्यही तथ्यतिर हामी सबैलाई अन्तर्दृष्टि जागृत गर्न प्रेरित गरिराखेको छ। अब हामी लाग्छौं ईशावासी उपनिषद्को छैठौं मन्त्रतर्फ। चौथौं र पाँचौं मन्त्रहरूमा परमात्माको विशेषताबारे प्रकाश पारिसकिएको छ। छैठौं मन्त्रमा त्यस्ता परमात्मालाई यथार्थ रूपले जान्ने महात्मा सन्त पुरुषका बारेमा बताएको छ। मतलब त्यो परमात्मालाई कसले बुझ्दछ, बुझेका व्यक्तिहरू कस्ता हुन्छन्, ती सन्तहरूको बारेमा बताउने कोसिस गरिएको छ। यस्तु सर्वाणि भूतान्यात् मन्ने वानु पश्यति सर्वभूतेषु चात्मानं ततो न विजुगुप्सते। जो मानिस सम्पूर्ण प्राणीहरूलाई परमात्मामा नै देख्दछ,
र सम्पूर्ण प्राणीहरूमा परमात्मालाई नै देख्दछ। त्यस्तो मानिसले त्यसरी सबैमा परमात्मालाई र परमात्मामा सबैलाई देख्ने हुनाले कसैप्रति घृणा गर्दैन र पराय पनि मान्दैन। परमात्माको उपासनाका स्तरहरू हुन्छन्, उच्चतम स्तरको उपासना, मध्यम स्तरको उपासना र निम्न स्तरको उपासना। जहाँ उपासना केवल मूर्ति, मठ, मन्दिर र अन्य स्थूल प्रतीकहरूमा सीमित हुन्छ, जहाँ आकृति विशेष, मूर्ति विशेष, स्थूल प्रतीक विशेषमा गरिएको पूजापछि उपासना पूरा भएको मानिस मानिन्छ, त्यो प्राकृत अथवा निम्न कोटिको उपासना हो। केवल पूजा कोठामै उपासना सीमित हुन्छ, बाहिर निस्कन साथ संकीर्णताले घेर्दछ। न भगवत भक्तहरू न अन्य प्राणीहरू कसैप्रति सेवा छैन, सहानुभूति छैन, करुणा छैन, त्यो निम्न कोटिको तल्लो स्तरको उपासना हुन्छ। भागवतको भाषामा यस्तो भक्तलाई प्राकृत भक्त भनिएको छ। अचर्या मेव हरे पूजामिय श्रद्धेय हते न तद भक्तेषु चान्दनेषु स्वभक्त प्राकृत स्मृत। जो भगवानमा प्रेम राख्दछ, भगवत भक्तहरूसँग आत्मीयताका साथ मैत्रीको भाव राख्दछ, अबुझहरू अज्ञानीहरूमा कृपाको भाव राख्दछ र भगवान र भगवत भक्तहरूमा द्वेष राख्नेहरू र आफ्नै पनि अहित चिताउनेहरूप्रति उपेक्षाको दृष्टिले हेर्दछ, त्यस्तो उपासक मध्यम कोटिको हुन्छ। सर्वेषु दधीनेषु बालिसेषु विशत्सु च प्रेममत्रीय कृपोपेक्षा य करोति स मध्यम। अब उत्तम कोटिका उपासकहरू कस्ता हुन्छन् त्यसबारे विचार गरौं। उच्च कोटिका, प्रथम कोटिका उपासकहरू सम्पूर्ण प्राणीहरूलाई सर्वात्मा भगवानमै देख्दछन्, त्यस्तालाई उत्तम भागवत भन्दछन्, उच्च कोटिका उपासक भन्दछन्। सर्वभूतेषु य पश्यत भगवत भावमात्मनः भूतानि भगवत्यात्मन अन्येष भागवतोत्तमः। यस्ता साधकहरूका निम्ति सम्पूर्ण प्राणीहरू भगवत रूप हुन्छन्। उनीहरू घृणा होइन सेवा र सहानुभूति राख्दछन्, द्वेष होइन प्रेम र सद्भावना राख्दछन्। दीन दुखीहरूको सेवा नै उनीहरूका निम्ति भगवत सेवा हुन्छ। यस मन्त्रमा सर्वात्म भावबाट संस्कारित प्राणी मात्रमा समभाव वर्तिने महाभागवतको परिचय दिएको छ। एउटा सच्चा सन्तको उदाहरण यहाँ सम्झौ। सन्त एकनाथ गङ्गोत्रीबाट जल लिएर दक्षिण भारतको रामेश्वर मन्दिरमा भगवानलाई जल चढाउने शुभ संकल्पले अघि बढ्दै हुनुहुन्थ्यो। प्रयाग नगीचको एउटा बगरको बालुवामा प्रचण्ड गर्मीले गर्दा प्यासले छटपटाइरहेको एउटा गधालाई उहाँले देख्नुभयो। सन्त एकनाथको कोमल हृदयले त्यस प्यासा प्राणीको अन्तर्मनको पुकारमा भगवान श्री रामेश्वरकै पुकार अनुभव भयो। उहाँ जल लिएर त्यस दुखी प्राणीको प्यास मेटाउन अघि सर्नुभयो। सँगैका तीर्थयात्रीहरूले आश्चर्य प्रकट गर्दै भने, सन्तजी, कहाँ भगवानलाई अर्पण गर्न ल्याएको तीर्थजल कहाँ? यो नीच प्राणी गधा यसरी तीर्थजल खेर फाल्नु उचित नहोला र? सन्त एकनाथले भन्नुभयो, भाइ हो, आत्माका रूपमा सम्पूर्ण प्राणीमा प्रभुको निवास हुन्छ। सर्वात्मा प्रभुलाई सेवा पुर्याउन चाहने मानिसले करुणा, सेवा र सहानुभूतिलाई नै प्रभुको भक्ति मान्न सक्नु पर्दछ। मैले सोचे गधाको यस आर्त पुकारको समाधान गरिदिएर जुन जल बाँकी रहला त्यो अझ पवित्र जल हुनेछ, त्यसैबाट रामेश्वरम प्रभुको अभिषेक गरूला। सन्तको हृदयदेखि व्यक्त भएको विचार सुनेर सबैको चित्त बुझ्यो। दुखी प्राणीको दुःख निवारणबाट सबैको मनमा सन्तोषको अनुभव भइरहेको थियो। उनीहरूले द्विगुणित उत्साहले बाँकी तीर्थयात्रा पूरा गरेर श्री रामेश्वरको मन्दिरमा गई भगवानलाई जल चढाए। दिन दुखीको सेवा नै प्रभु सेवाको सर्वोपरि साधन हो भन्ने सदशिक्षा उनीहरूलाई सन्त एकनाथको प्रेरणाले प्राप्त भयो। सेवा भावना सञ्जीवनी हो। हिन्दू धर्म संस्कृतिमा नवजीवन ल्याउन सेवा सञ्जीवनीको संस्पर्श यसमा हुनु अत्यावश्यक छ। जबदेखि सेवाभावप्रति हिन्दू समाजमा विमुखता आयो तबदेखि नै यसमा शिथिलता आउन सुरु भएको पाइन्छ। हामी समाजका असंख्य पछि परिरहेका प्राणीहरूप्रति घृणाको भाव राखेर परमात्माको सेवा गर्न सक्दैनौँ। जब घृणा, द्वेष र पृथकताको भावबाट माथि उठेर सद्भावना, सेवा र करुणाबाट अनुप्राणित हुन सफल हुन्छौँ अनि परमात्माको द्वारमा पुगिन्छ त। अब यो छैठौँ मन्त्रबाट सम्पूर्ण प्राणीहरूलाई परमात्माकै रूपमा देख्ने साधक घृणा, द्वेष जस्ता मनोवृत्तिहरूबाट माथि पुग्ने कुरा बताइएको छ। मन्त्रको अर्थ गर्दा आत्मनेवको अर्थ आफैमा भन्ने गर्ने पनि टीकाकारहरू छन्। विशेष गरी अद्वैत दर्शन अनुसार आत्माको अर्थ
यस प्रकार हुन्छ, जसले आफैमा सम्पूर्ण प्राणीहरूलाई देख्दछ वास्तवमा यथार्थ रूपमा हेर्दा, जसले आफूलाई चिन्दछ त्यसैले संस्कारलाई चिन्न सक्दछ। किनभने आफूभित्र जे जस्ता मूल इच्छा र आकांक्षा अन्तर्निहित हुन्छन् त्यस्तै नै मूल इच्छा र आकांक्षाहरू पनि हुन्छन्। आफूलाई अनुकूल कुरा मनपर्छ, प्रतिकूल कुरा मन पर्दैन। सबै प्राणीमा यो समान रूपले लागू हुन्छ। सबै नै प्रतिकूलबाट पर हुन चाहन्छन्, अनुकूललाई आफ्नो बनाउन चाहन्छन्। दुःख सबैलाई अप्रिय हुन्छ, सुखका सबै इच्छुक हुन्छन्। यसरी दुःख सुखप्रति सबैको सम्बन्धनशीलता समान रूपले रहन्छ भन्ने सत्यको अनुभव भएपछि मानिस कसैप्रति घृणा नगर्ने, द्वेष नगर्ने, समदर्शी हुन्छ। अरूलाई दुःख दिने काम ऊ कहिल्यै गर्दैन, किनभने आफूलाई हुने संवेदना जस्तै अरूलाई पनि हुन्छ भन्ने उसले बुझेको हुन्छ। ततो न बिजुगुप्सते भन्ने जुन वाक्यले धेरै गम्भीर कुरातिर इसारा गरेको छ, त्यस्तो समदर्शी बनिसकेको साधक आकृतगत वर्गगत जातिगत कुनै पनि आधारमा घृणामूलक सोचाइ राख्नै सक्दैन। प्राणी मात्रमा समभाव राखेर सद्भावना, सेवा, सहानुभूति र करुणा जस्ता उच्च भावनात्मक मूल्यहरूद्वारा उपरिचालित हुन्छ। अरूको सुख दुःख नै उसको आफ्नो सुख दुःख हो।

0: एनसी एग्रोटेक को उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: नियुक्तिमा पुरानै प्रवृत्ति, पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री, ओलीलाई नेतृत्व छाड्न दवाब, फेरि अदालतको पुल्टामा कंग्रेसको किचलो, प्याजको मूल्य प्रति किलो 100 रूपियाँ नाघ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
2: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौड़ामा आयोजित प्रविधि सम्वाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यवहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआईको व्यवहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआईको प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाण्डुबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकटता का आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो, तर घुमी फेरी रूम्झाटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन, हाम्रो खोज्दा महिनौदेखि राजदूत हितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले नसमावेशितालाई आत्मसात गर्न सकेको छ।

0: न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सोभिता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता बादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 को नियम 56, 57, 58, 59, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ़ दल राष्ट्रपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चश्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सन ग्लास अर्थात कालो चश्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सन ग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
0: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालेन पर्खिरहेको बंसरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाण्डु महानगरको मेयर निर्वाचित हुनासाथ बंसरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालेनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबीर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बंसरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोरको समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बंसरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन, उहाँले भन्नुभएको थियो। गत फागुन 21 निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालेनलाई केही प्रश्न सोधियो। काठमाण्डु महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि, उहाँको जवाफ थियो, तपाईहरूलाई थाहै छैन काठमाण्डु महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा 5 चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको वाचा झण्डै दुई तिहाई बहुमत सहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा हुँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बन्चारे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनीतिक पहुँचभित्र छ। तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
1: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 गते बसेको बैठकले भदौ 24 गते वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देउबा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 गते बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देउबा र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कुर्नु पर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनीतिक सहमति गरेर अगाडि बढ्न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ़न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निष्ठा दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
0: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टक्रावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न